0: तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्तिकारी तालिम केन्द्र पाँचखालमा जेठ 18 गते आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्तिप्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनुहुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्र संघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेशागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापा,
4: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई थप सक्षम, प्रविधि मैत्री तथा शीघ्र प्रतिक्रिया दिन सक्ने बनाउँदै भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक लगानी तथा तयारीको महत्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ।
0: अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसका अवसरमा विभिन्न शान्ति मिशनमा कार्यरत रही चुनौतीपूर्ण परिस्थितिमा उत्कृष्ट नेतृत्व, उच्च क्षमता र अनुकरणीय कार्य गरी नेपालको गौरव बढ़ाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, हुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिशनमा रहँदा वहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाई छ।
5: क्याप्टेन नारायण गिरी, श्री बिरदलगण पास्तर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिको मात्र होइन, मेरो पुरै टिमवर्क खोलिएको, मेरो गण अनि नेपाली सेना र वृन्द शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले 6 महिनाको प्रिडिलिमी तालिममा सिकेका तालिमहरू स्किलहरूलाई मैले जुन लागू गर्न सके त्यो नै मेरो साहस बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौं र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौं। हामी
6: अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टमा चाहिँ अट्याक हाने थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले त्यहाँ जवाफी फायर गरे, मालब्यार पनि थियो, मालब्यार मालाबी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिरायो, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिरायो। त्यहाँ पछाडि तिनीहरू भागेपछि हाम्रो टोली सुरक्षित भयो, एकदम खुसी लाग्यो। त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किनु पायो त्यसमा खुसी भयो। अब खुसी त्यसै भइगयो, बाँचेर आइयो, अनि अब चिफ साहबको हातबाट अब सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेछ।
1: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सूरज लामी छाने र प्युट स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
7: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का चरो आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो, त्यस्तो चिकित्सा पनि हो भन्नुभएको थिएन, र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। आर्मी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्द बक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गयो भने मान सम्मान उहाँहरूले दिने इज्जत एकदम पाइरहेको छ।
8: माया गुरुङ सुरज लामी छ, साउन महिना अर्को 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको, उहाँले त्यो एक्सिडेन्ट भएको कुरा चाहिँ सुनेको थिएँ मैले। आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूसम्म त अब सुविधा त पाइरहेको छु होइन।
0: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया,
9: शान्ति कार्य मिसनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सकल दर्जालाई संयुक्त राष्ट्रको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौं। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, युएन पीस अपरेसन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिसन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिँदो मिसन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सफल दर्जालाई एक विज्ञापन कायम गरी अपरेसनल माइन्डसेट र विल टू अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र युएन पीस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस्ड अभ्यासहरूमा जोड दिई सकल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
1: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेशागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैंगिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल,
10: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष, व्यवहारिक र मिसन केन्द्रित बनाउँदै आएको। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिस इन्फर्मेसन, डिसइन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्, त्यसको सम्बन्धी ज्ञान र मिसन रिपोर्टिङ सिस्टम सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। साथै मिसन एरिया मा प्रयोग हुने आएका जीपीएस सिस्टम, नाइट भिजन, रेन्ज फाइन्डर, डिजिटल कम्युनिकेसनमा प्रयोग हुने इक्विपमेन्ट तथा अन्य मिसन सपोर्ट टेक्नोलोजी सम्बन्धी सैनिकको ज्ञानको दायरा अभिवृद्धि गर्दै व्यक्ति तथा शान्ति सेना युनिटको सिचुएसनल अवेरनेस र फर्स्ट प्रोटेक्सनको क्षमतालाई मजबुत बनाउने प्रयास समेत गरिएको छ।
0: नेपाली सेनाले संयुक्त राष्ट्रसंघको झण्डा मुनि रहेर विश्व शान्ति स्थापना कार्यमा योगदान दिन थालेको झन्नै 7 दशक पुग्न लागेको छ। यसबीच विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भई विश्व शान्ति स्थापनामा आर्जन गरेको ज्ञान अनुभव र सीपलाई सदुपयोग गर्दै 2043 सालमा 5 खाल तालिम शिविरका रूपमा स्थापना भएको तालिम केन्द्रको विस्तारित रूप नै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हो। यस केन्द्रमा प्रदान गरिने तालिमले मिशनमा शान्ति सैनिकहरूलाई आफ्नो जिम्मेवारी अनुरूप कार्य गर्न सहज बनाउने गरेको छ। केन्द्रले प्रदान गरेको तालिमको प्रभावकारिता र मिशन अनुभव साट्दै जमदार दिवस खड्का र सहसेनानी श्री नारायण खड्का।
11: ड्राइभिङको सम्बन्धमा अब हाम्रो यहाँको र सुडानको लेनहरू फरक पर्छ, त्यो लेनहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यहाँनिर हामीले राइट स्टेरिङमा बसेर ड्राइभिङ गरिरहेछ भने वहाँनिर लेफ्ट स्टेरिङ हुन्छ। अफेन्सिभ भन्दा पनि डिफेन्सिभ ड्राइभिङहरू महत्वपूर्ण हुन्छ। त्यहाँनिर चाहिँ स्पिड कति निर्धारण गरेको छ त्यहाँको सरकारले त्यो अनुसारको र अनि ट्राफिक रुलहरू चाहिँ पर्याप्त मात्रामा सिकेर जानुपर्ने हुन्छ। त्यहाँ प्रयोग हुने कुराहरू नै सिकाएको हुन्छ, यहाँको तालिममा चाहिँ मिसन केन्द्रित गरेरै सिकाएको हुन्छ। त्यही भएर सबै कुराहरू उपयोगी नै हुन्छ। यो तालिमले अब युनिटमा चाहिँ अब विभिन्न कार्यहरूमा चाहिँ इन्गेज हुने र यहाँ बिपिओटिसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
12: म तैनात भएको एसआरपीबी कार मिशनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी संचार, सांस्कृतिक संवेदनशीलता र सीमितमा चाहिँ एकदमै महत्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौँ र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन, जस्तै कुनै पनि स्कूलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो, त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कर्ट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिसन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
1: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिशनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिङ्गला क्षेत्रका नागरिकको यी भनाई।
13: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त गर्दछौ।
14: मेरो नाम एन बुलुङ्गा दासिने पायोड हो, म मिङ्गला स्कूलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुसी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
0: 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
15: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठूलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर चाहिँ शान्ति सेनाको योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकासमा पनि यो शहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठूलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने जस्तो अन्यत्र छ हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्रै होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा र अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठुलो सुरक्षा बेस यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
1: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेण्डा हो। मानिसको रंग, रहन सहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
13: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार राजु किसान पनि विदा हुन्छु। नमस्ते।
16: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
17: अहिले बिहानको ठिक 6 बज्यो।

0: विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग।
3: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिन्छ। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता बापत $50 शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्थापन गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय छलफल नै भएको छैन। श्रम मन्त्रालयका एक अधिकारीले सिप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताउनु भएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको साउदीको भनाई छ। वैदेशिक रोजगार व्यवसाय संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथाशक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रमिकहरूलाई आग्रह गरिएको समेत बताइएको छ। सामान लोड अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि सिप परीक्षण गर्नुपर्छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन। काठमाडौँस्थित साउदी दूतावासको सूचना पार्टीमा समेत यसबारे सूचना ट्रान्स गरिएको छ। सिप प्रमाणीकरण गर्न साउदीले निश्चित तालिम परीक्षण केन्द्र तोकेको समेत जनाइएको छ।
2: यसैबीच सरकारले इजाजत पत्रवाला संस्थाहरूलाई, वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरेर मात्रै पठाउन निर्देशन दिइएको छ। वैदेशिक रोजगारीमा दोस्रो तेस्रो देशको विमानस्थल प्रयोग गरेर पठाउने र त्यसरी जाँदा ठगीका घटना बढ़ेको पाइएपछि वैदेशिक रोजगार विभागले हिजो सूचना मार्फत इजाजत पत्रवाला संस्थालाई यस्तो निर्देशन दिएको हो। विभागका अनुसार वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ। कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन र कानूनको प्रक्रिया पालना नगरेको खण्डमा कानून बमोजिमको हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि विभागले दिएको छ।
3: 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
2: प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन

0: आग्रह गर्नुभएको छ। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउबा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताउनुभयो। विभागको महानिर्देशकलाई सम्बोधन गरेको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नआओस् भनिएको छ। त्यसमा दुवै जनाको हस्ताक्षर छ। ती अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको व्यवहार पत्रमा लेखिएको छ। हामी निर्दोषौं, अनुसन्धानमा सघाउन चाहन्छौं भनिएको छ। पत्रको बोधार्थ देउबा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभागको स्रोतले बताएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानेका कांग्रेस पूर्व सभापति देउबा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गर्दै आएको छ।
1: यसैबीच आठ जनालाई भ्रष्टाचार मुद्दामा सफाई मिलेको छ। विशेष अदालतले स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रा समेत आठ जनालाई सफाई दिएको हो। न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उहाँहरूलाई सफाई दिएको हो। इजलासले खरिद प्रकरणमा प्रतिवादी कायम गरिएका छ जनालाई भने दोषी ठहर गरेको छ। सप्लायर्स कम्पनीका प्रतिनिधि पनि दोषी ठहर भएका छन्। इजलासले मिश्राको भूमिका प्राविधिक तथा खरिद इकाईका कर्मचारीले पेश गरेको कागजात एवं टिप्पणीका आधारमा लागत अनुमान स्वीकृत तथा भुक्तानी आदेश सदरसम्म देखिएको भन्दै आरोपबाट सफाई दिएको हो। विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, सम्बद्ध प्राविधिकले तयार गरेका कागजातको आधारमा टिप्पणी पेश गर्ने तथा रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको अवस्थामा देखिएको हुँदा प्रतिवादी संगीता कौशल मिश्रा, विवेक कुमार लाल, भुवन प्रसाद काफले, दीपक अधिकारी, यादव प्रसाद सापकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलक राम ढकाल उपरको आरोप दावी प्रमाणबाट पुष्टि हुन नसकेको देखिँदा निज प्रतिवादीले आरोप दावीबाट सफाई पाउने ठहर्छ। अदालतले प्रतिवादी श्रवण कुमार थापा, सुरेन्द्र कुमार चौरसिया, आशिष चौहान, पद्मा सिंह, संजय कुमार शाहलाई भने दोषी ठहर गरेको छ। यस्तै मेक्सिम ट्रेडर्स ई कन्फरेन्स प्राली र कम्पनीका संचालक सुन्दर भूषाललाई अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएकाहरूलाई जनही चार महिना कैद र 5,47,817 रूपियाँ जरिवानाको फैसला पनि सुनाएको छ। विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा भने अनियमितता, कर छली तथा भ्रष्टाचार जन्ने गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई हिजो विभागबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी, सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सस अर्थात मिलेमत्वको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। सीआईएनसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितान,
2: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई चाहिँ थुनछेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
1: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनछेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई हिजो नै पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारको मुद्दा थियो। अख्तियारले गौतम बाट 6,73,59,648 रूपियाँ असुल उपर गरी सजाय गर्न माग दावी सहित मुद्दा चलाएको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मलको सही प्रयोग र मिश्रण बारे किसानहरूले थाहा पाउनुपर्ने कुरा।
3: दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा पारम्परिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम

0: मैदान छन्।
1: छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको गोर्खापत्रको पहिलो पृष्ठमा हेलो सरकार सुशासनको महत्वपूर्ण औजार शीर्षकमा खबर प्रकाशित छ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापन उल्लेखनीय रूपमा सुधार देखिएको हो। त्यस्तै रासपा प्रथम महाधिवेशन देशव्यापी संगठन विस्तार शीर्षकमा अर्को खबर छ। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रतिस्पर्धा मार्फत 5 प्रदेश, 64 जिल्ला, 609 पालिका र 4363 ओडामा नयाँ कार्य समिति चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व संध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्र रूपमा अघि बढ़ाएको हो। ओडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरण तीव्र रूपमा अघि बढ़ाएको नेताहरूले बताएका छन्। त्यस्तै भित्रपृष्ठमा चियाको राम्रो विकल्प तेस्रो मुलुक शीर्षकमा अर्को खबर प्रकाशित छ भने स्वदेशी विमानस्थल प्रयोग गर्न निर्देशन शीर्षकमा अर्को खबर छ। त्यस्तै पेट्रोलियम पाइपलाइन परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुँदै शीर्षकको खबर छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरण प्रभाव मूल्यांकनका लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको एआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरिएको छ। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन निर्माणमा परियोजना निर्माण हुन लागेको हो।
1: आर्थिक दैनिक कारोबार दैनिकमा सुदूरपश्चिममा विवाद बजेट ल्याएको 19 घण्टापछि मात्र आए अनुसूची शीर्षकमा मुकेश चौधरीले लेख्नु भएको खबर छ। सत्तारूढ़ दलकै सांसद र प्रदेश सरकार बीच बजेटमा बार्गेनिङ अर्थात मोलमोलाई हुँदा सोमबार मध्यरातमा पौने 38 अर्बको बजेट ल्याएको सरकारले त्यसका अनुसूचीहरू 19 घण्टापछि सार्वजनिक गरेको छ। स्रोतका अनुसार सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक विकास कार्यक्रम बजेट सूचना प्रणालीमा इन्ट्री भए पनि कर्मचारी तथा पदाधिकारीहरूको तलब भत्ता, कार्यालय खर्चहरू इन्ट्री गर्न नसक्दा प्रदेश सरकारले रिपोर्टको आधारमा बजेट भाषण लेखेर प्रस्तुत गरेको थियो। नागरिक दैनिकमा जडीबुटीले जीवन नै जोखिममा शीर्षकमा नगेन्द्र उपाध्याय र ललित विष्टले सुर्खेत अनि कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। करिब साता अघि जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका तीन स्थित धो टास्की क्षेत्रमा पर्ने तीनजंग खोला पाटन पुगेका बेला नलगाड नगरपालिकाका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ, 52 जना बिरामी भएका छन्। भित्री पन्नामा छापिएको लुम्बिनीमा दुर्घटनाको ग्राफ पर्सेनी उकालोतर्फ शीर्षकमा खबर छ। रेखा भूषालले यो खबर लेख्नुभएको हो। छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ रूपियाँ निकासा भएको बारेमा पनि खबर छापिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको छ। पुनर्योगबाट 5% नतिजा फेरबदल भएको बारेमा एसईई नतिजामा त्रुटिको प्रसंग रूबी रौनियारले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की शीर्षकमा खबर छापिएको छ। गौरव पोखरेलले लेख्नु भएको खबर हो। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्षित गर्दै कानूनी प्रक्रिया भन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएको उल्लेख गरिएको छ। भित्रीपन्नामा सुदूरपश्चिममा खेल पूर्वाधारमा लूट, 8 वर्षमा 2 अर्ब खर्च, खेतमा प्रतियोगिता शीर्षकमा वसन्त प्रताप सिंह बझाङबाट लेख्नु भएको खबर छ भने राष्ट्रपा प्रदेश अधिवेशनमा 4 सांसद पराजित भएको पनि खबर उल्लेख गरिएको छ। अर्को खबर, संसदमा पुगेन विधेयक, बजेट छलफलपछि बिजनेस अभाव हुन सक्ने शीर्षकमा राजेश मिश्रले लेख्नु भएको हो। नयाँ सरकार आएपछि बजेटका र अध्यादेश प्रतिस्थापन बाहेक एउटा मात्रै विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदमा नयाँ विधेयकहरू पठाउन सकेको छैन। 13 चैतमा नयाँ सरकार गठन भए यता बजेट र अध्यादेश प्रतिस्थापन बाहेक संसदमा एउटा मात्रै विधेयक दर्ता हुन सकेको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा चिनिया उद्योगी व्यवसायीलाई परराष्ट्र मन्त्रीको सम्बोधन, चीनसँग साझेदार बन्न चाहन्छौं, नेपालमा लगानी गर्नुहोस् शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया उद्यमीलाई नेपालमा पर्यटन, सूचना प्रविधिदेखि मेडिकल पूर्वाधार लगायत बहुआयामिक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो। आइतबारदेखि चीन भ्रमणमा रहनुभएका उहाँले हिजो नेपाली राजदूतावासमा भेला भएका चिनिया व्यवसायी समुदाय, लगानीकर्ता तथा उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गर्नुभएको हो। चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहँदैन। हामी तपाईँको नवप्रवर्तन, अर्थतन्त्रमा एक सक्रिय मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न चाहन्छौं, उहाँले भन्नुभयो। एकैपटक 5302 फार्मेसीको दर्ता खारेज भएको बारेमा शिवहरि घिमिरेले भित्रीपन्नामा लेख्नु भएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियम अनुसार नवीकरण हुन नआएका 5302 औषधि पसलको हिजो एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको हो। मनाङ, मुस्ताङ र रसुवा बाहेक 74 जिल्लाका नियम अनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज भए। सबैभन्दा धेरै काठमाण्डुमा 1138 र सबैभन्दा कम हुम्ला र रूकुम पश्चिममा 3-3 फार्मेसीको दर्ता खारेज गरिएको छ। ढुङ्गागिटी र एक्साभेटरको ठेक्कामा 61 लाख भ्रष्टाचार शीर्षकमा अर्को खबर छ। बडी केदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित 8 जना विरूद्ध मुद्दा चलाइएको खबर छ। अछाममा वडा सदस्य मृत्यु प्रकरण, वडा अध्यक्ष सहित 2 जना पक्राउ शीर्षकमा ध्रुव विसीले लेख्नु भएको खबर छ। जबरजस्तीकरणी र आत्महत्या दुरूत्साहनको आरोपमा अछामको ढकारी गाउँपालिका 4 बलाताका वडा अध्यक्ष सहित 2 जना पक्राउ परेका हुन्। बलाताकी वडा सदस्य मनिषा साउद मृत भेटिएको घटनामा वडा अध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। सरकारका नाममा सर्वोच्चको चार मुदे परमादेशको प्रसंगमा खबर शिल्पा कर्णले लेख्नु भएको छ। सड़क पेटीको अतिक्रमण नहटाउनेलाई कार्यवाही गर्नु भनिएको छ। तातो तावा जस्तो सड़क खाली खुट्टामै विद्यार्थी शीर्षकमा शंकर प्रसाद खनालले नरेनापुर बाँकेबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। छुटबुटमा ठाँटिएर विद्यालय जाने विद्यार्थी त धेरैले देखेको होला, तर जेठ असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह नेपालगंज सुइया हुलाकी राजमार्ग हुँदै नरेनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कदै थिए। 15 विद्यार्थी मध्ये 8 जनाको खुट्टामा चप्पल थिएन, 7 जनाले मात्रै चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन, अधिकांश साधारण चप्पलमा थिए। चर्को घामले तावा जस्तो तातिएको कालोपत्रे सड़क हुँदै विद्यार्थी आत्तिँदै घर फर्कने गरेका छन्। खबरमा उल्लेख गरिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच महत्वपूर्ण विषयहरूमा 60 दिने वार्ता प्रक्रिया शुरू गर्ने सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक प्रतिक्रिया शुरूआत भएको छ। लामो समयदेखि स्थायित्वको खोजीमा रहेको क्षेत्रमा यस सम्झौताले शान्ति र सम्वादको नयाँ आशा जगाएको विश्लेषणहरू भइरहेका छन्। खाड़ी मुलुकहरूले विशेष राहतको महसुस गरेका छन् भने पछिल्ला महिनाहरूमा इराकले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारमाथि आक्रमण गरेपछि उत्पन्न अनिश्चितता र सुरक्षा चिन्ताका बीच यो सम्झौता महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिका र इरान बीच भएको भनिएको सम्झौताप्रति इजरायलमा असन्तुष्टि शुरू भएको छ। इजरायलको एक सार्वजनिक प्रसारक संस्थाले गरेको अध्ययनमा नागरिकहरूमा असन्तुष्टि देखिएको हो। सर्वेक्षणमा सहभागी 555 इजरायली मध्ये 18% उक्त सम्झौताको समर्थन गरेका छन् भने 55% विरोध जनाएका छन्। सर्वेक्षण अनुसार हालै अमेरिका र इजरायलले इरानको सैन्य पूर्वाधारलाई लक्षित गर्दै गरेको आक्रमणप्रति 70% उत्तरदाताले इरानी खतरा अझै कायम रहेको समेत बताएका छन् र दक्षिण लेबनानमा इजरायलको श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय संचार एजेन्सीले जनाएको छ। ड्रोन छुट्टा छुट्टै भएको ड्रोन आक्रमणमा 2 सवारी साधनलाई निशाना बनाइएको थियो।
1: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदै शानदार शुरूआत गरेको हो। जितपछि फ्रान्सले समूह आईमा 3 जोड़ेको छ। यो खेलबाट फ्रान्सले सेनेगलसँग 24 अघिको हारको बदला लिएको हो। सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो। नर्वेले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 गोल अन्तरले पराजित गरेको हो। पौनी 7 अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जीमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौनी 10 अमेरिकाको सान फ्रान्सिस्को भी एरिया रंगशालामा समूह जीका अस्ट्रिया र जोर्डन बीचको खेल हुनेछ।
6: राम्रो खेतीबाली उत्पादनका लागि बिउ र मलको तालमेल कसरी मिलाउने कुराकानी काटो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब राम्रो उत्पादनका लागि प्रभाव पार्ने पक्षहरू नेपाल कृषि प्रधान मूलक भए पनि किसानलाई राम्रो उत्पादनका लागि सही सूचना र जानकारी समयमा पुग्न सकेको हुँदैन सरकारवाला निकायले जानकारी दिनु र किसानले आफै पनि जानकारी लिनु अपनाउनु पर्ने सचेतना र मल बिउको सही प्रयोगका बारेमा वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशुहासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: रासायनिक मल हाल्न जरूरी छ तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ पानीको मात्रा हुन्छ जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन् अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ प्राङ्गारिक मल खेतमा छैन भने प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन त्यसै कारणले यो कम्बिनेसन हो है दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन् एउटा मात्र रासायनिक मल हाल्यो भने
5: सन्तुलित
4: हुनु हुँदैन
5: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले
4: माटो बनाउँदाखेरि मुख्य त्यही हो बिउ हामीले सिड बेड तयार गर्छौँ सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन् त्यसै गरी हामीसँग ढुसीहरू
5: मित्रजीवहरू
4: गडेला मल पनि हुन्छन् होइन तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ
5: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा कति
4: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ जहाँ पनि पाइन्छ अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छ
5: यो त एकदमै नौलो विषय ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: हो नौलो हो एजोला हुन्छन् एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
5: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
4: ढुसी धेरै किसिमका हुन्छन् ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् अर्को शत्रु पनि हुन्छन् होइन हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो विभिन्न किसिमको ढुसी हामी किन्छौँ जस्तै ट्राइको गार्डमा हुन्छन् यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन् जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ
5: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन जमिन पुरै फाटेर धारा धारा फाटेको अवस्था थियो जेठमा बिउ छर्यो भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ त्यसको समाधान चाहिँ के हुन सक्छ
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो जनचेतना जगाउने हो किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ सूचना लिनुपर्छ यदि सुक्खाको मौसम माहौल छन् बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो विज्ञहरूको पहुँचमा हुनु पर्यो
3: वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशवाहासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ स्वास्थ्य सामग्री खरीद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह
3: साउदी अरब जाने श्रमिक सिप परीक्षण अनिवार्य श्रमिकलाई 15,000 भार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो
6: रासायनिक र प्राङ्गारिक मल मिसाउँदा किसानलाई फाइदा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा सुशासनमा कठोर बन्दै तीनै तहका सरकार
3: अमेरिका इरान बीचको सम्झौताप्रति इजरायलमा असन्तुष्टि मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु
6: र फिफा विश्वकप
3: विश्वकपमा फ्रान्सको विजय शुरूआत, नर्वे इराक विरूद्ध 4-1 विजयी, केही बेरमा साबिक विजेता अर्जेन्टिना र अल्जेरियासँग खेल्ने अस्ट्रिया र जोर्डन पनि भेट्दै।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा फिफा विश्वकप चलिरहेको छ तर विश्वकपको सिधै भिडियोमै हेर्न सकिने, म्याच हेर्न सकिने भनेर सामाजिक सञ्जालमा विभिन्न खाले लिंकहरू आइराखेका छन्। ती सबै लिंकहरूमा लोभिएर क्लिक गर्ने हो भने आफ्नो विभिन्न निजी जानकारी, बैंक अकाउन्ट पनि ह्याक गरेर पैसा लिएका खबरहरू र प्रहरीले पनि त्यसबारेमा सचेत रहनको लागि अनुरोध गरिएका प्रसंगहरू सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठा प्रहरीको कार्यालय जस्तो देखिन्छ। प्रहरीको वर्दी लगाएका एकजना व्यक्ति कुर्सीमा बसेर टेबलमा हात राखेर केही लेख्न खोजिराखेका छन्। नजिकै पुगेका छन् एकजना व्यक्ति, जर्सी लगाएका छन् र रुन थालिराखेको जस्तो देखाइएको छ। हातमा मोबाइल पनि छन् र छ र केही भन्दैछन् ती व्यक्ति। माथि यस्तो लेखिएको छ, के हुनु नि, सित्तैमा विश्वकप फुटबल हेर्ने भएको, बैंक खातामै गोल लानेछ नि।
3: हस्त प्राविधिक साथी रवि थितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बेलामा तपाईँको चाहिँ भुक्तानी दिनु पर्यो अनि त्यसको सुपरभिजन गर्नु पर्यो, काम नगर्नेलाई चाहिँ त्यस अनुसारको सजाय दिने चाहिँ कानुनी कारवाही गर्नु पर्यो, अनि चाहिँ सत्तामा सक्थिन बस्ने त्यस्ताको खुट्टा भाँच भन्यो भने के हुन्छ?
1: अहिलेको अवस्थामा अब दुई देश बीचको सम्बन्धका विषयहरू पनि आएका छन्। परराष्ट्र मन्त्री त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत गएर आउनुभएको छ होइन, अहिले चीन भ्रमणमा हुनुहुन्छ परराष्ट्र मन्त्री, अहिले एपीजीको प्रतिवेदन पनि अगाडि बढेन, चिया निर्यातमा अवरोध भएको छ, 30-33 उद्योगहरू बन्द भएका छन्, सुस्ताको समस्या बोलिएको छ, यो के हुँदैछ?
0: यो साम्राज्यवादीहरूले नै चाहिँ यहाँ नेपालमा चाहिँ ठाडो हस्तक्षेप गरे, हस्तक्षेप गरेपछि चाहिँ उनीहरूको योजना अनुसार तपाईँ चाहिँ यिनी आए र आएर तपाईँ चाहिँ नि अब सुरुवात नै तपाईँ एउटा फासिस्ट रकममा तरिकाबाट सुरु गरे, काठमाडौँमा बसेका चाहिँ हजारौँ हजार सुकुम्बासीमाथि जुन खालको एउटा आक्रमण गरे त्यसले के बताउँछ भनेर भन्दाखेरि यिनी चाहिँ एउटा अब एउटा तयार गरेका बाह्य शक्तिले तयार गरेका खेताला हुन् यिनी, यिनी देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको रक्षा गर्न सक्दैनन्, नेपालको यिनीबाट रक्षा हुन्न, सर्वसाधारण जनताको पनि तपाईँ चाहिँ सेवा सुविधा यिनीबाट हुन्न, यिनी चाहिँ लुटपाट गर्छन्, बदमासी गर्छन् अनि अनि यस खालका चाहिँ गैर जिम्मेवार काम गर्छन्, यो राष्ट्रको लागि दुर्दशा हो।
1: होइन जनताले त भरोसा गरेका छन् नि त अब अहिलेको सरकारलाई होइन?
0: होइन जनताले चाहिँ पुराना चाहिँ जुन पार्टीहरू हुन् उनले तपाईँ चाहिँ भ्रष्टाचार गरे, बदमासी गरे, अब त्यसको ठाउँमा त्यो त्यो त्यो चाहिँ उनीहरूका गल्ती कमजोरीबाट फाइदा उठाएर विदेशीहरूले तपाईँ चाहिँ यस खालका तपाईँ चाहिँ जोकरहरूलाई राष्ट्र र जनताको पक्षमा चाहिँ जिम्मेवार होइन कि त्यो जनतालाई सताउनको लागि अनि कहाँबाट के निर्देशन आउँछ त्यसलाई पूरा गर्नको लागि बनाएको यो शक्ति हो।
1: जनताले दुईटै नजिकको मत दिएको सरकार, सरकारका प्रतिनिधिहरू कसरी जोकर हुन्छन् भनेको चित्रबहादुर केसीजी?
0: त्यो त जनताकै नामबाट हुन्छ नि, युक्रेनमा जेलेन्स्कीलाई ल्याउँदाखेरि जनताकै नामबाट हो, अनि तपाईँको चाहिँ नि सिक्किम पनि जनताकै नामबाट चाहिँ लेन्डुक दोर्जेलाई चाहिँ भोट हलाएको थिए भारतीयहरूले, अहिले विदेशीहरूले तपाईँको चाहिँ जनताकै नाममा अब जे काम सिआइएले चाहिँ नेपालमा गर्यो त्यसको लागि चाहिँ वर्षौं वर्षदेखि उनीहरूको तयारी थियो।
1: तर लेन्डुक दोर्जेहरूको सुखद अवसान त रहेन नि त होइन? लेन्डुकहरूलाई त अब कसैले पनि अन्तिम आवरमा मर्दाखेरि कसैले पनि ध्यान दिएन नि त,
0: अहिले चाहिँ प्रकट भएको छ लेन्डुबे चाहिँ त पहिले त लेन्डुबेलाई चाहिँ कति स्वागत गरे, कस्तो हाई हाई गराए, आखिरसम्म भुसिया कुकुर मर्यो चाहिँ लेन्डुबे मर्यो, अनि त्यहाँबाट इन्डियनहरूलाई के मतलब जुन बेला चाहिँ सिक्किम खानु थियो लेन्डुक दोर्जेलाई उनीहरूले चाहिँ बोकेर हिँडे हाई हाई गरे, तर अब उसलाई चाहिँ उनी उनी बोक्नेहरूले बुझिया छन् नि
1: होइन, पछि त
0: खाने मान्छे हो भने
1: पछि त भारतीय
0: केही चाल हुन्छ, यहाँका नेपाली लेन्डुबेहरूको नि भोलि त्यही हुन्छ, यहाँ नेपाललाई ध्वस्त पारेपछि नेपालको अस्तित्व समाप्त पारेपछि त्यही लेन्डु दोर्जे मरे चाहिँ मर्छन् अहिलेका यी शासकहरू, अहिले चाहिँ चुरीफुरी गरेर जनताको अगाडि चाहिँ देशभक्तिका कुरा गर्दै हिँड्नेहरू थाहा भइहाल्यो।
1: सुस्तामा पनि त समस्या छ नि त होइन, नेपाल भारत सीमामा अहिले
0: नेपालको अस्तित्वमै समस्या परिसक्यो, अब
1: बिना अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर पनि उडिरहेको भन्ने विषय पनि आएको छ होइन,
0: यो त उल्टो लगातार 24 घण्टा 48 अपराध गरिरहन्छ भारतीय साम्राज्यवादले, त्यसमा अमेरिकी साम्राज्यवाद मिलिसकेछ आइसकेछ,
1: सरकारले यसलाई छेकबार गर्न सक्दैन, सरकार एक्सनमा जान सक्दैन, सरकार यति
0: जसले तयार गरेको सरकार हो त्यसो सरकारले कहाँ सक्छ त, यही उद्देश्यको लागि बनेको सरकार हो नि यो,
1: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौं,
0: साम्राज्यवाद रमाएको हेर्नु न कति रमाइरहेको छ उनीहरू, कत्रो चाहिँ धाकधक छ अहिले यिनीहरू आएपछि,
1: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौं, सुशासन ल्याउँछौ, धेरै बोल्ने होइन गरेर देखाउँछौ भन्नुभएको छ नि त होइन, गरेर देखाउँछौ, हामी धेरै बोल्दैनौ भन्ने छ क्या प्रधानमन्त्रीको भनाई केसीजी,
0: होइन
1: तपाईँहरू धेरै बोल्नुभयो, हिजो कम्युनिस्टहरू धेरै बोले, हिजो धेरै बोले नेताहरू बोलेर बिग्रियो देश, अब हामी बोल्दैनौ, हामी एक्सनमा जान्छौ।
0: कम से कम बोले पनि चाहिँ नेपालले चाहिँ भारतको भूमि कब्जा गरेछ त अहिलेसम्म कुनै नेताहरू भ्रष्ट भए, गल्ती गरे, कमजोरी गरे, कसैले पनि चाहिँ नेपालले चाहिँ भारतीय भूमि पनि कब्जा गरेछ भनेर राज्य सत्तामा भनी चाहिँ यिनीहरूले भनेको त सुनिएन त, अहिलेसम्म नेपाली जनताले सुनेन नि त। के भन्यो भन्नुहोस् त, रोकथामबाट सकेसम्म संसदमा नजाने, अब कसरी आएका हुन् यिनीहरू? श्रीनगरबाट डडालियो कहिले हो, सर्वोच्च डडालियो कहिले हो, संसद भवन डडालियो कहिले हो, कसरी आए यिनीलाई कसरी तयार गरे बाह्य शक्तिहरूले? त्यो त भन्न सक्दैनन् मान्छेहरूले, धेरै बिक्री भइसकेका छन्। जब मानिसले तपाईँ चाहिँ सम्पत्ति र पैसा मात्रै हो सबै कुरा भनेपछि उसले के गर्नुहुन्छ, के गर्नुहुन्न राष्ट्रको लागि, मतलबै राख्दो रहन्छ। अहिले मुलुक चाहिँ एकदम अप्ठ्यारो, नेपालको अस्तित्व नै एउटा प्रश्न चिन्ह चाहिँ खडा भइरहेछ। भारतीय साम्राज्यवाद रमाइरहेछ, यिनी भाडामा आएकाहरूलाई दबाउँ चाहिँ हेर्नु त स्वागत सम्मान सत्कार गरेको
1: हजुर, राम्रो सम्मान गर्यो नि त, 3 करोड नेपालीहरूलाई सम्मान भयो नि त अस्ति त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई दिएको सम्मान
0: के हो? लेनु दोर्जेलाई स्वागत गर्दाखेरि इन्दिरा गान्धीले देखाएको चाहिँ त्यसको परिणाम के भयो? लेनु दोर्जे चाहिँ देशभक्त भएको भए, सिक्किमे जनताको पक्षमा काम गर्ने राष्ट्रवादी भएको भए इन्दिरा गान्धीले त्यति ठुलो स्वागत गर्थिन्? पछि उसलाई कसरी चाहिँ भुसिया कुकुरलाई चाहिँ मरेको चाहिँ केही उसले आफै आत्मआलोचना गरेर मर्नु पर्यो, भोलि यिनको त्यही स्थिति हुन्छ। नेपालको अस्तित्व समाप्त गरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन्, यिनलाई उफारिरहन्छन्, यिनका तारिफ गरिरहन्छन्, यिनको प्रचार गरिरहन्छन्। जब आफ्नो काम पुरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लेनु दोर्जीको चाहिँ ईश्वर फालिदिन्छन्। हेर्नु होला,
1: होइन अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन, नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई, होइन? स्वीकार्दैन,
0: नेपाली जनताले त गरिहाले, देखाइहाले नि त,
1: होइन? परिचय गर्न पाएन त
0: नेपाली जनताले त तपाईँ चाहिँ जुन काम गरे अब त्यो लगत्तै त्यसको परिणाम त सुकुम्बासीहरूले पाइहाले। सुकुम्बासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार, हेर्नु त ऊ सत्तामा आउने बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए?
1: होइन अब हर्क साम्पाङले त भन्नुभएको छ नि त, अब सेनालाई पठाऊ के अरे सीमामा, यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु, म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त, होइन? हर्क साम्पाङको कुरा सुन्नु,
0: कुराले बोर्ड कहाँ दुध पर्दैन। अब नेपाली सेना काम त थाहा भइहाल्यो नि,
1: अब हर्क साम्पाङले त भन्नुभएको छ नि त, होइन? सेनालाई पठाउनु पर्यो, सीमाको विषयमा कुरा गर्नु पर्यो, सीमामा नजाने भन्ने हो र नेपाली सेना,
0: त्यो त पर्यो नि। नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो, सबैलाई बुझिसके।
1: कस्तो लाग्छ हर्क साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई, चितबहादुर केसी?
0: उनले कुरा उठाइराखेका छन्, नयाँ हुन्, अब कमसेकम चाहिँ यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ, विदेशीको निर्देशन मान्नुपर्छ, विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भए होइन। उनी नयाँ हुन्, अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ, अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
1: भनेपछि हर्क साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भए,
0: होइन? उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि, त्यो उठाउँदाखेरि अब समस्या परेछ।
1: अब अहिलेको अवस्थामा देशमा बजेट आयो, होइन? बजेटले चाहिँ नवपरिवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो, प्रविधितर्फ जाने भन्यो, होइन? किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढंगले आयो, होइन? बजेट जनतामै आयो, नागरिकमै आयो।
0: अहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको, हुर्केको, अनि तालिम लिएको, जागिर खाएको सबै हो कि होइन?
1: नेपाली कंग्रेसमा हुनुहुन्थ्यो, होइन? नेपाली कंग्रेसमा हुनुहुन्थ्यो उतिखेर, राष्ट्रिय योजना आएको उपाध्यक्ष भन्नुभयो 10 वर्षसम्म, होइन?
0: नेपाली कहाँले नालायक हुने, होइन? उसको कमजोरी मैले देखिरहेको छु, तर त्यही पार्टीले चाहिँ विभिन्न ठाउँमा पठाएको अन्तर्राष्ट्रिय तपाईँ चाहिँ संस्था पनि पठाएर तालिम प्राप्त गरेको मान्छे अहिले आएर चाहिँ म नयाँ हुँ, काङ्ग्रेस एमाले जस्तो म होइन भनेर फुर्ती गरेर हुन्छ? कसैले चिने होइन अहिलेको अर्थमन्त्रीको इतिहास, एमसिसी चाहिँ मैले पहल गरेर ल्याएको, यी पार्टीहरूलाई कोच कन्भिन्स मैले गरे हो भनेर फुर्ती गरे होइन, अहिले गएर सत्तामा गएपछि यिनी पार्टीले बोकेको एमसिसी भन्न लाज नलाग्ने हेर्नु छ। पहिले पहिले तपाईँ सुन्नुभयो भने पार्टीले मानेको थिएन 55 अरब त्यत्रो करोड चाहिँ डलर ग्याट। मैले दिलाएको नेपाली जनतालाई भने होइन, अहिलेको अर्थमन्त्री सार्वजनिक रूपमा मैले सुने होइन, तपाईँले सुन्नुभएको होइन। यस्ता दुई चिउरेले यस्तोले तपाईँ चाहिँ के गर्छन् देशलाई भन्नुहोस् त, कहाँ पुऱ्यायो देश, कहाँ पुऱ्याउँछन्?
1: होइन, एमसिसीको त अनुदान आइरहेछ देशमा होइन, करिब 23 अर्ब बराबरको अनुदान आइरहेछ अहिलेको अवस्थामा।
0: अनुदान मात्रै होइन, अमेरिकी सेना आएर यहाँ परेड खेल्दा र तपाईँ चाहिँ अरब मुलुकमा जस्तो चाहिँ अब त्यहाँ ड्रोन चाहिँ प्रयोग हुँदाखेरि थाहा हुन्छ, अब त्यो त्यसै आएको छैन डलर, त्यसै आएको छैन अमेरिकनहरू यहाँ हेरिरहेका छन्। तपाईँ चाहिँ मुस्ताङको युरेनियम हेरिरहेका छन् यहाँको जल स्रोत,
1: भारतीयहरूले
0: नै यहाँ चाहिँ दुःख दिइरहेको छ। अहिले त अमेरिकी साम्राज्यवाद समेत यहाँ सामेल भएर देश त ध्वस्त भइसक्यो त।
1: अब युरेनियम त उत्खनन गर्नुपर्छ भन्ने लाइनले वार्ता संवादहरू अगाडि बढिरहेछन् नि त होइन चित्रबहादुर केसी?
0: उत्खनन अमेरिकालाई अस्ट्रेलियालाई जिम्मा दिएर उत्खनन गरिदियो नेपालको युरेनियम, तपाईँलाई प्रश्न गरेँ मैले,
1: होइन नेपालले नै उत्खनन गर्न सक्नुपर्छ।
0: होइन भेनेजुएलामा अब अमेरिकाले जे काम गर्न सकेको छैन अरू देशका मान्छेहरूलाई त्यहाँ गराउँछ अमेरिकामा।
1: होइन, राम्रो राष्ट्र प्रमुख आयो भने त तपाईँलाई थाहा छ नि, सानो देश एउटा बुर्किना फासोले होइन फ्रान्सबाट चाहिँ फ्रान्सलाई उ गराएर अब आफ्ना सुनखानीहरू होइन आफ्नै निर्माण गर्नेदेखि लिएर आफ्नै काम
0: देशहरूलाई ध्वस्त पारेर चाहिँ फ्रान्स भएको, फ्रान्स शक्तिशाली भएको,
1: बुर्किना फासोबाट चाहिँ फ्रान्स आफै भाग्नुपर्ने स्थिति आएको छ किनभने राष्ट्र प्रमुख कडा आएको छ, इब्राहिम ट्राओरे आएका छन् होइन।
0: खेतीमा कुरा गर्नुभयो त, अफ्रिकी देशहरूमा सबभन्दा शोषण गरिदिने, सबभन्दा त्यहाँ चाहिँ दस्त गर्ने कुन देश हो भन्नुहोस् त? युरोपमा देश भएको हुनाले साम्राज्यवादीहरूले जुन कमजोर देशहरू छन् जहाँ प्राकृतिक साधन स्रोत छ त्यहाँ 84 किडम गरेर त्यहाँका शासकहरूलाई किनेर त्यहाँ अनेक किसिमका एनजिओ आइएनजिओ पठाएर त्यहाँका जनतालाई चाहिँ जब बेकुब बनाएर भेडा बनाएर आखिर त्यहाँको राज्य सत्ता समेत कब्जा गरेर त्यहाँको प्राकृतिक साधन स्रोतमाथि उनीहरूले चाहिँ कब्जा गर्छन्। त्यतिबाट ब्रिटिस साम्राज्यवादले ढलीमली गर्यो, अहिले अमेरिकी साम्राज्यवाद, फ्रेन्च साम्राज्यवादले त्यो गरिरहेको छ। मानव जाति इतिहास सबैलाई थाहा छ नि के गर्छन् साम्राज्यवादीहरू।
1: भनेपछि अब जनताले चाहिँ जुन किसिमको आशा बोकेका छन् अहिलेको सत्ता सरकार र यी पात्रहरूबाट चाहिँ निराशामा
0: बाटोमा उभ्याइराखेको चाहिँ टेम्पो चाहिँ लडाइदिने एउटा साधारण गरिब महिलाले बाटोमा सानो केही दुःख चेलो गरेको चाहिँ कस्तो तालिम रहेछ, कस्तो निर्देशन रहेछ भन्नुहोस् त, यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाइदिने भिजाएर त दुःख पाएको त एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त। काफलका तपाईँ चाहिँ नि आउने चाहिँ काफल राखेको चाहिँ भाँडो घोप्ट्याइदिने बाटा, काफल छरिदिने बाटा भन्नु, यिनले कस्तो तालिम लिएर आएछन्,
1: हरेक देशमा
0: यिनको ती कर्मचारीहरूलाई के सिकाइरहेछन् यिनले ल भन्नु,
1: हरेक देशमा फुटपाथ छ, फुटपाथ व्यवस्थापन गर्ने हो, जनताका पेटमा लात हान्ने होइन, सरकार चाहिँ जनमैत्री हुनुपर्छ होइन, जनताको सरकार हुनुपर्छ, या लोकतन्त्र छ, गणतन्त्र छ, अधिनायकवाद,
0: यो जनताको सरकारै होइन, यो साम्राज्यवादीको एजेन्डहरू हुन्, यिनले देश खरानी पार्छन्, खरानी देश खरानी पारेर यिनी सत्तामा गएका हुन्। पुराना पार्टीहरूले बदमासी गरेका हुनाले यी खरानी पार्टीहरूका रिसले र विभिन्न किसिमले तपाईँ चाहिँ नि जनतालाई चाहिँ छक्क्याएर बदमासी गरेर अहिले चाहिँ सत्तामा गएका छन्, यिनले तपाईँ देश उजाड पार्छन्, देश खतम पारेरै छोड्छन्। हेर्नुहोस्
1: पुराना दलहरूलाई पनि त समस्या छ नि त, अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छानकाट देखिँदैन, आफूलाई रिफर्म गर्न चाहँदैन दलहरू होइन,
0: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउने मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थितिहरू पुऱ्याए त, उसले पनि तालिम प्राप्त गरेर एनजिओ पठाएर आइएनजिओ पठाएर आर्थिक सहायता दिएर आफ्ना छोराछोरी समेत उता अमेरिका दिएर चाहिँ बिबी भर दिएर युज काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त।
1: होइन, आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने, आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन, अरूलाई दिने काम गर्यो
0: भने राष्ट्रवादी नेता हुनु पर्यो, राष्ट्रवादी हुनु पर्यो।
1: दुई देश बीचको तरुलमा छौं होइन, किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौं समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलु टुलु हेर्दैन होइन, हामीसँग भू राजनैतिक हिसाबले त हामी त संकटमा पर्छौ नि त चित्रबहादुर केसी, जनतालाई बुझाउनु पर्छ।
0: परिसक्यौँ तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन्, तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाकै लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नु त बिक्री भइरहेका छन्। हाम्रो महादेशको कुरा होइन, एसियाका कैयौं देशहरूमा जुन देशका जनतामा चेतना आयो, जागरण आयो, तिनीहरूले जीवन मरणको सङ्घर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास हो। तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देशले भोगिरहेको छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, शुभदिन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आफ्नै श्रोता नेपाली बसमा स्वरूप विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: चाहिँ प्रस्तुत गरेको छ। तपाईँले हिजो मात्र थाहा पाउनुभयो कि हामी प्रमुख प्रतिपक्षदेखि लिएर अन्य प्रतिपक्ष दलले समेत बजेट वक्तव्यको पूर्ण पाठ माग्दा समेत संसद सचिवालयले उपलब्ध गराउन सकेन। त्यसपछि हामीले अर्थ मन्त्रालयमा पत्र समेत पठायौं, उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घण्टापछि। यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठूलो शंका गर्ने ठाउँ चाहिँ हामीले पाएका छौं र यसले के पनि एउटा चाहिँ संकेत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठूलो आकारको बजेट त सार्वजनिक गरेको छ तर चालु र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ। त्यसकारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक एन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध गरिसकेको
1: होइन। अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ तालाटुली बाटुली भने जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठूलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठूलो भागभण्डाको स्थिति आयो नि त होइन, सुदूरपश्चिम व्यापक रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी।
0: हो, पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठूलो रस्साकसीको बीचमा चाहिँ उहाँहरूले बजेट पेश गर्नुभएको छ। त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कंग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी बाँड्ने कामको जसरी सूचना प्राप्त भएको छ यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकता भन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ। यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ। त्यसले पनि
1: होइन अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त, प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन, समानुपातिकबाट आएकालाई 5 करोड पनि बाँड्ने भनेका छन् त होइन, निर्वाचन क्षेत्र विकासको अन्तर्गत
0: होइन। अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन्, अब त्यो स्वाभाविक पनि हो होइन, निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन त्यसबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन हुनत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन। अब यो
1: तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त, प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन, आत्मनिर्भर बन्न सकिरहेको छैन होइन, केन्द्रको भर पर्नु परेको छ, सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौं युवाहरू चाहिँ भारत जान बाध्य छन्, त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन, तपाईँहरूमा त प्रश्न छन् त, सरकारमा त प्रश्नै प्रश्न छन् क्या अहिले,
0: प्रश्न छ, जायज प्रश्न पनि छ। अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आकार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन, त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन, यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला, त्यसो भए उनीहरूले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ, त्यो चाहिँ एकदमै गलत कुरा हो। प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेश गरिन्छ नै, यसपटक पनि गरिएको कुरो साँचो होइन, तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन बजेटको चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु, अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ, पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठूलो प्रश्न चाहिँ बनेको छ। यसले एउटा के पनि चाहिँ प्रश्न अर्को जन्माइदिएको छ त भन्दा सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा संघीयताको वास्तविक आवश्यकता थियो तर हामीले के गरिदियौं त भन्दा होइन यस्तो प्रकारको चाहिँ लुसासुनी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त साँच्चै के हो त भन्दा सङ्घीयतामाथिको प्रश्नमा होइन सङ्घीयतामाथिको प्रहारमा हामीले नै चाहिँ त मतलब हाम्रा क्रियाकलापले नै छोड दिएको
1: होइन। शिवसिंहजी तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन, अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई, किनभने त्यो हिमाल पहाड़ र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन, त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ, अलिकति माथि पहाड़तिर जानुहोस् शीतल हरियाली छ, त्योभन्दा अलि अझ माथि चढ्नुहोस् तपाईँ त जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा। तर सुदूरपश्चिमलाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो, प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो, मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टीमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए, काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन, त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो, स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो, कति बहस गर्यो, बजेट मात्र ठूलो आकारको बनाएर भएन, करहरू चाहिँ कति उठाउन सक्यो, उत्पादन के भइरहेको छ, यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन, प्रतिपक्षी बेन्चबाट तपाईँका आवाजहरू किन दबिन्छन्?
0: होइन, अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ, सुदूरपश्चिम प्रदेश एउटा के सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन, एउटा चाहिँ उदयमान प्रदेश होइन, एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ। तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा एउटा चिन्ताको विषय चाहिँ बनाएको छ। हेर्नुहोस्, अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन, चाहे त्यो लगानीका दृष्टिकोणले होस् होइन, चाहे तपाईँको चाहिँ कृषि उत्पादनका दृष्टिकोणले होस्, चाहे शैक्षिक हब बनाउन सक्ने सम्भावनाका दृष्टिकोणले होस्, चाहे त्यो विद्युत उत्पादनका दृष्टिकोणले होस् र पर्यटकीय सम्भावनाका दृष्टिकोणले, तर यी चिजहरूमा हाम्रो बजेट नीति कार्यक्रम र नेतृत्वको ध्यान नजाँदा होइन अहिले चाहिँ हामी के गरिरहेछौँ त भन्दा अहिलेको शक्तिलाई अहिलेको सत्ता सङ्घर्षलाई र खास गरी चाहिँ त्यो होइन आफ्नो भनौँ न गठबन्धन सरकार टिकाउनका निमित्त जो बजेट बार्गेनिङ र बजेटलाई प्रयोग गर्न खोजियो त्यसले वास्तवमा हाम्रो सुदूरपश्चिम प्रदेश अझै 8-10 वर्षपछि कतै धकेलिने हो कि भन्ने एउटा चिन्ता छ हामीमा। त्यसो भए हुनाले हामीले के हो त भन्दा अहिले
1: पनि त्यहाँको गरिबी त्यस्तै छ, तपाईँलाई राम्रोसँग थाहा छ, अहिले सङ्घीयता आयो होइन, घर घरमा चाहिँ सिंहदरबार पुग्यो भन्छन्, वडा कार्यालयहरू भए, गाउँपालिकाहरू भए, तर पहाड़बाट तराई झर्नेको संख्या अझ बढ्दो छ, अझ माइग्रेटको संख्या त डरलाग्दो के छ भने नेपालबाट भारतमा समेत कतिपय परिवारहरू माइग्रेट हुनुपर्ने अवस्था छ भन्दा यो चिन्ताजनक अवस्थालाई त प्रदेश सरकार भएको अनुभूति हुनु पर्यो, त्यसलाई त चिर्न सक्नु पर्यो नि त होइन, त्यो चिर्न किन सकिएको छैन भने क्या सुदूरमा
0: हो चिर्नै पर्थ्यो हो। त्यसो भए हुनाले अस्ति मात्रै मैले तपाईँलाई एउटा विषयमा जानकारी गराउँ, अब संघीय सरकार होस् या प्रदेश सरकार होस् खास गरी अहिले पहाड़का बस्तीहरू रितिरहेका छन् र तराईमा अव्यवस्थित बसोबासले होइन प्रोत्साहन पाइरहेको सन्दर्भमा अब सरकारको लगानी होइन सरकारका संस्थाहरू पहाड़तिर होइन अर्थात् हिमालतिर र यो भौगोलिक सन्तुलन तिर पनि ध्यानमा दिनु पर्थ्यो भनेर मैले पनि अब होइन संसदमा विषय राखेको थिएँ। तपाईँले अस्ति मात्र बुझ्नु भएको छ होइन तराईमा दुई दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई केन्द्रित गर्ने हो भने अनि पहाड़का बस्ती कसरी चाहिँ रोकिन्छन् अनि पहाड़मा चाहिँ त्यहाँका जनताहरू कुन किसिमले होइन कुन आशाका साथ बस्छन् त एउटा चाहिँ राज्यप्रतिको एउटा ठुलो दृष्टिकोणको सन्दर्भको समस्या भनेर मैले भनेको थिएँ। त्यसै भए हुनाले अहिले पनि तपाईँका ठुला विकासका आयोजना हुन् चाहे तपाईँका चाहिने होइन पहाड र तराई र हिमालको चाहिँ त एउटा एउटा सन्तुलित विकास र एउटा भावनात्मक रूपमा पनि तपाईँको चाहिँ त त्यहाँका जनसमुदायहरूलाई आत्मसम्मान गर्न नसकेको चाहिँ मैले अनुभूति गरेको छु। यो साँच्चै अलिकति चाहिँ सबैले चाहिँ सोच्नुपर्ने विषय बनेको छ।
1: अब अहिले चाहिँ अब सुदूरपश्चिम प्रदेशका अघि पनि हामीले बहस गर्यौं, त्यहाँ चाहिँ धेरै सम्भावनाहरू छन्, तर प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई कसरी विकास गर्ने होइन, तराईमा चाहिँ के उत्पादन गर्ने, तराईका लागि चाहिँ उत्पादनमूलक अर्थात चाहिँ स्वरोजगार स्थापना गर्नका निम्ति कस्तो खालको डिपीआर तयार गर्ने, हिमालका लागि के गर्ने, पहाड़का लागि के गर्ने, माइग्रेट चाहिँ बसाइसरी कसरी रोक्ने, स्थानीय तहबीचको समन्वयकारी भूमिकामा होइन कसरी प्रदेश सरकार सफल हुने, यी यावत कुराहरूमा कुनै पनि योजनाहरू स्पष्ट रूपमा देखिएनन्। उल्टै प्रदेश सरकार र स्थानीय तहका कन्ट्राडिक्सन भएका, त्यहाँ प्रहरी परिचालन गरिएका, अस्पताल निर्माणमा पनि हानाहानैको स्थिति बनाइएका, होइन समाज विभाजन गर्ने एउटा परिस्थिति बनेका यावत कुराहरू देखिन्छन् भन्दाखेरि प्रदेश सरकारमाथि त कैयन प्रश्नहरू उठे नि त, तपाईँहरूले पनि त त्यो सदनमा प्रश्न उठाउन सक्नु पर्यो, प्रतिपक्षको भूमिका बलियो हुन सक्नु पर्यो, जनतालाई सुसज्जित गराउन सक्नु पर्यो नि त शिवसिंह ओलीजी।
0: होइन, हामीले त्यो संसदभित्र र बाहिर त्यो भूमिका खेलेकै छौँ, त्यो होइन सुदूरपश्चिमेली आम जनसमुदायले पनि बुझ्नु नै भएको छ र अझै पनि चाहिँ त हाम्रो भूमिका सशक्त हुनुपर्छ भन्ने कुरो एकदम ठिक छ। र अहिले पनि हामीले वास्तवमा के हो त भन्दा सुदूरपश्चिमलाई एउटा योजनाबद्ध विकासको होइन सिराबाट अगाडि बढाउनु पर्छ भन्ने विषयमा हामी एकदमै सहमत छौँ, तर त्यो विगत देखि हुन सकिरहेको चाहिँ छैन। अहिले पनि होइन अब ठुला प्रादेशिक गौरवका योजनाहरू, रणनैतिक महत्वका योजनाहरू, रूपान्तरणकारी योजनाहरू र यहाँका चाहिने उद्योग होइन यहाँको रोजगारी सिर्जना गर्ने क्षेत्र र उत्पादन र उत्पादकत्व बढाउनेतिर चाहिँ बजेट केन्द्रित हुनुभन्दा पनि अब चाहिँ त होइन अब मन्त्रालय र अनि कार्यालयमा पहुँचको आधारमा या चाहिँ कसैको भन्सुनका आधारमा होइन बिना सम्भाव्यता अध्ययन र त्यसले यहाँको अर्थतन्त्र र उत्पादन र उत्पादकत्वसँग कुनै साइनो नराख्ने प्रकारका चाहिँ बजेटका शीर्षकहरू जब हामी बाँड्यौँ होइन चालु र पुँजीगत खर्चको अनुपातहरू र यहाँ साँच्चीकै चाहिँ त भनौँ न त्यसको त्यसलाई चाहिँ एउटा अनुसन्धान होइन एउटा खोज सहितको चाहिँ निष्कर्ष सहित हामी अगाडि बढ्न सकेका छैनौँ, जसले गर्दा हामीले हाम्रो स्रोतलाई उचित न्यायचित र वास्तवमा लक्ष्य उन्मुख चाहिँ रूपमा विनियोजन गर्न सकिरहेका छैन।
1: होइन अब यो गर्मी छ होइन तराईमा एकदमै व्यापक रूपमा चाहिँ कति 30-40 टेम्परेचरको गर्मी छ, फेरि त्यहाँ अन्य विकास निर्माणका कामहरूका कारणले गर्दाखेरि र त्यहाँको सरकारका कैयन एक्टिभिटिजका कारणले गर्दाखेरि अझ जनताहरूमा चाहिँ थप टेम्परेचर थपिएको छ, कसरी सुन्दर सुदूरपश्चिम बन्न सक्छ, के छ तपाईँहरूसँग भिजन छोटोमा जाँदा जाँदै?
0: हो अब यो सम्भावना र एउटा सुन्दर प्रदेशका रूपमा एउटा उदयमान अर्थतन्त्र जस्तो हाम्रो प्रादेशिक संरचनाभित्रको एउटा प्रदेश साँच्चै पनि यो हो, तर पनि हामीले जुन एउटा आफ्नो होइन संघीयताभित्र रहेर एउटा चाहिँ प्रादेशिक संरचनाभित्रका अधिकारहरूलाई अधिकतम रूपमा प्रयोग गर्ने एउटा समझदारी बनाउने र रणनीतिक योजना अन्तर्गत अगाडि बढ्नु पर्नेमा हामी आपसी रूपमा कहीँ न कहीँ रुलमुल लियौँ। यसकारण चाहिँ हामीले अहिलेसम्म केन्द्रीय राज्य सत्तालाई त एउटा आरोप लगायौँ, के भन्यौँ भने हामीलाई वर्षौंदेखि सदियौंदेखि चाहिँ पछाडि पार्यौँ, हेप्यौँ, होइन हामीलाई अवसरबाट वञ्चित गर्यौँ, सम्पूर्ण रूपमा हाम्रा भाषा संस्कृतिहरूलाई उपेक्षा गर्यौँ त हामीले भन्यौँ। तर जब हामीले त्यो एउटा स्रोत विन्यास एउटा चाहिँ योजना बनाउने ठाउँमा हामी आफै पुग्यौँ नेतृत्वमा र हामीले होइन त्यो चाहिँ क्षमता प्रदर्शन गर्न सकेनौँ, यसले गर्दा के हो त भन्दा हाम्रो लिडरसिपको क्वालिटी र दलहरू बीचको समर्थन

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz। कार्यक्रम बद्लिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बद्लिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बद्लिदो नेपालमा आज हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसूनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा चर्चा गर्दैछौ। हामीसँग त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: हजुर नमस्कार।
0: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम सहित मनाइँदैछ। यस वर्षको दिवसको नारा चरण भूमिको पहिचान गरौं, सम्मान गरौं, पुनर्स्थापना गरौं भनिरहेको छ। मनसूनी वर्षाले पर्याप्त पानी पार्ने भएकाले नेपालमा खडेरीको चरम जोखिम तुलनात्मक रूपमा कम छ भनिन्छ, तर जलवायु परिवर्तनको बढ़दो प्रभावका कारण यसतर्फ पनि सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्। हामी कार्यक्रमको शुरूआत चाहिँ खडेरी के हो भन्ने यो जानकारीबाट नै गरौं सर। हामी सामान्यतया दैनिक जीवनमा सुक्खा र खडेरी उस्तै उस्तै लिन्छौँ। वैज्ञानिक रूपमा हेर्दाखेरि चाहिँ खडेरी र सुक्खा बीच के फरक छ, सामान्य रूपमा बुझाइदिनु न।
1: लामो समयसम्म पर्याप्त वर्षा नभई जमिनमा चाहिँ पानीको अभाव हुने प्राकृतिक अवस्था सुक्खा अवस्था हो, र जुन सुक्खा अवस्थाले जब एउटा संकटा उन्मुख बिन्दुमा पुर्याउँछ त्यसपछि चाहिँ खडेरी शुरू हुन्छ। त्यस कारणले गर्दाखेरि पर्याप्त वर्षा नभइकन शुरू भएको जुन अभाव छ होइन, त्यसको चाहिँ एउटा निश्चित बिन्दुमा पुगिसकेपछि चाहिँ खडेरीमा परिणत हुन्छ।
0: मापदण्डहरू केही छ कि छैन, कति दिन यति दिन पानी परेन भन्ने अथवा यति महिना पानी परेन भन्ने भन्ने खालको कुराहरू केही छ?
1: खडेरी मापनको पनि आफ्नै प्रक्रिया छ होइन, विशेष गरी कति वर्षा पर्यो त्यो वर्षाको आधारमा पनि हामी त्यसलाई मापन गर्न सक्छौ। जस्तै औसत वर्षाको 20% मात्रै तपाईँको परेको अवस्थामा त्यसलाई चाहिँ हामी खडेरीको एउटा चाहिँ शुरूआत बिन्दु भन्छौ। यसमा चाहिँ अब एउटा स्ट्यान्डर्डाइज प्रेसिपिटेसन इन्डेक्स भन्ने एउटा इन्डेक्स छ होइन, त्यो इन्डेक्सले पनि केही मापन गर्ने तरिकाहरू छ। -0.5 देखि -1 सम्मको बिन्दुमा पुग्दाखेरि हामी सामान्य सुक्खा भन्छौँ, त्यसपछि -1 देखि -1.5 हुँदाखेरि हल्का खडेरी भन्छौँ हामी, -1.5 देखि -2 हुँदाखेरि गम्भीर खडेरी, र -2 भन्दा माथि तपाईँको चाहिँ भयो भने चरम खडेरी भन्छौँ। त्यस कारणले गर्दाखेरि यो चाहिँ वैज्ञानिक विधि भयो, तर सामान्य भाषामा भन्दाखेरि टोटल वर्षाको 20 देखि 25% पनि नपुगेको अवस्था भयो भने चाहिँ खडेरीको स्थिति सुरु हुन्छ।
0: जस्तो कुनै मौसममा मात्रै लामो समय पानी परेन भने र मौसमी, त्यसै पछाडि चिस्यान कम हुँदै गयो भने कृषि, जलविज्ञान, सामाजिक, आर्थिक भनेर यसरी पनि वर्गीकरण गर्नुहुँदो रहेछ। नेपालको सन्दर्भमा चाहिँ यस्ता किसिमको खडेरीहरू कतिको महसुस गरेको छ, कुन जति बढी महसुस हुने गरेको छ हामीले अघिभन्दा अगाडिको समयलाई हेर्यौँ भनेदेखि?
1: अब यो खडेरीको प्रकारको कुरा गर्नुभयो, खडेरी चाहिँ अब तपाईँले भने जस्तै हाम्रो चाहिँ पहिला मौसमी खडेरी भन्छौँ हामीले, त्यसपछि गएर कृषि खडेरी, त्यसपछि गएर जलस्रोत खडेरी, र त्यसपछि सोसियो इकोनोमिक सामाजिक आर्थिक खडेरी, यसरी वर्गीकरण गरिएको छ। अब यसमा चाहिँ जुन सुरुवातको बिन्दु भनेको मौसमी खडेरीबाट नै हुन्छ। जब पर्याप्त मात्रामा जमिनमा पानीको अभाव हुन्छ अथवा वर्षा हुँदैन त्यो मौसमी खडेरी भयो। मौसमी खडेरी चाहिँ केही समयसम्म रहिरहेको अवस्थामा माटोमा चिस्यानको मात्रा कम हुने, र चिस्यानको मात्रा कम भइसकेपछि त्यो चाहिँ कृषि खडेरीमा परिणत हुन्छ, जसबाट चाहिँ बाली नाली प्रभावित हुन्छन्। करिब करिब 3 महिनासम्मको अवधिलाई हामी यसरी मान्छौं, तर जब 6 महिनादेखि 12 महिनासम्म पनि पानीको बहावमा कम हुने, खोला नालामा अथवा इनारमा पानीको स्रोतमा पानीको तह कम हुँदै गएको अवस्थामा फेरि त्यो चाहिँ जलस्रोत खडेरी भयो, र यो चाहिँ कुनै कुनै अवस्थामा चाहिँ 24 महिनासम्म पनि जलस्रोत खडेरी भएको अवस्था छ। यो चाहिँ एउटा साइकल जस्तो हुन्छ, त्यसपछि गएर चाहिँ यसले समाजमा पार्ने प्रभाव भएपछि सामाजिक आर्थिक खडेरीको रूपमा परिभाषित गरिन्छ। त्यस कारणले गर्दाखेरि मौसमी खडेरीदेखि लिएर सामाजिक आर्थिक खडेरीसम्म चाहिँ वर्गीकरण गरिन्छ।
0: नेपालमा चाहिँ हामीले यो मौसमी खडेरीहरूको त बेला बेला चर्चा गर्छौँ। गएको वर्ष पनि लामो समय पानी नपरेर तराई मधेसमा धान रोप्न नपाएको कुरा थियो, त्यसले सुक्खा पनि भयो होइन। यस्ता घटनाहरू कतिको देखिन्छ नेपालको हकमा चाहिँ, किनकि यहाँ चाहिँ मनसुनी वायुले गर्दाखेरि प्राय पानी पार्छ भनिन्छ।
1: खासमा हामीले ऋतुगत रूपमा हामीले कुरा गर्दाखेरि मुख्य रूपमा खडेरीको जोखिमको अवस्था हामीले कुरा गर्नुपर्ने हुन्छ। खास गरी चाहिँ जुन मनसुनी सिजनमा चाहिँ हामीले खडेरी कम हुने सिजन भनेर चाहिँ भन्छौँ, किन भन्दा त्यो बेलामा पर्याप्त वर्षा हुने एउटा चाहिँ हाम्रो परम्परागत मेथोड छ। तर चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि अब विशेष गरी खडेरीलाई चाहिँ हिउँदमा र प्री मनसुनमा लाई चाहिँ यसले हामीलाई बढी असर गरिरहेको हाम्रो तथ्याङ्कले पनि देखाउँछ। तर अब कहिलेकाहीँ विकसित भएका चाहिँ वायुमण्डलीय प्रणालीहरूले मनसुनमा पनि त्यो स्थिति आउन सक्छ होइन, जस्तै अब अहिलेकै वर्षको कुरामा पनि त्यो हुन सक्ने सम्भावना देखिन्छ। त्यस कारणले गर्दाखेरि खडेरीबाट प्रभावित ऋतुगत रूपमा चाहिँ हिउँद र प्री मनसुन चाहिँ बढी प्रभावित भएको हामीले पाउँछौँ। तर अब मौसमी विषम चक्रले गर्दाखेरि मनसुनमा पनि यस्ता घटनाहरू हुन सक्छ।
0: नेपालमा चाहिँ अघिल्लो वर्ष दुई तीनवटा वर्ष चाहिँ हिउँदमा पानी निकै कम परेको हाम्रो तथ्याङ्कले पनि देखाएको छ, भनेको औसतमा कति पर्नु पर्ने थियो त्योभन्दा कम पानी हिउँदमा प्राय पर्ने गरेको छ। यो पनि एक किसिमले खडेरीको
1: स्थिति आउन सक्छ होइन, जस्तै अब अहिलेकै वर्षको कुरामा पनि त्यो हुन सक्ने सम्भावना देखिन्छ। त्यस कारणले गर्दाखेरि खडेरीबाट प्रभावित ऋतुगत रूपमा चाहिँ हिउँद र प्री मनसुन चाहिँ बढी प्रभावित

0: गर्ने हो भने 14-15 हिउँ त तपाईँको सुक्खा हिउँदको रूपमा पाउँछौँ र 6 मात्रै औसतभन्दा धेरै वर्षा भनौँ न करिब करिब हिउँदमा हुने वर्षा 60 मिलिमिटरको हाराहारीमा हुनुपर्नेमा अब त्योभन्दा धेरै कम वर्षा पनि भएको छ। जस्तै 2064 15.3 मिलिमिटर वर्षा, 2080 12.5 मिलिमिटर वर्षा भनेपछि यस्तो चाहिँ 15-20 वर्षको तथ्याङ्कमा चाहिँ 14-15 वर्ष नै हिउँदे खडेरी प्रभावित बनेको स्थिति छ। त्यसकारणले गर्दाखेरि यसको फ्रिक्वेन्सी भनौँ अथवा यसको चाहिँ आवृत्ति चाहिँ हामीले बढ़िरहेको पाएका छौँ।
1: हामी जल तथा मौसम विज्ञ डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। नेपालमा अलिकति खडेरीको जोखिम कुरा गर्दै तपाईँले तथ्याङ्क भनिहाल्नुभयो, पछिल्ला धेरैवटा हिउँदहरू चाहिँ सुक्खा भएका अथवा औसतभन्दा कम पानी परेको भनेर तपाईँले जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो तीले हाम्रो हिउँदमा सुक्खा बढ़ाएको पनि देखिन्छ, खडेरी बढ़ाएको देखिन्छ। तर मनसुनी याममा चाहिँ हामीले कुरा गर्ने हो भने धेरै मान्छेहरूले नेपालमा पत्यार गर्दैनन्, सामान्यतया मनसुन पानी परिहाल्छ, 15 दिन नपर्ला 1 महिना नपर्ला परिहाल्छ भन्छन्। चर्को खडेरीको जोखिम चाहिँ कतिको छ नेपालमा?
0: मनसुनी ऋतुको हामीले कुरा गर्दाखेरि जस्तै दक्षिण एसियाली क्षेत्रमा नै करिब करिब 70-80% वर्षा भारतीय उपमहाद्वीपको मैले कुरा गर्दैछु, त्यो वर्षा हुने चाहिँ एउटा यो हाम्रो स्थान हो। त्यसकारणले गर्दाखेरि यो ठाउँहरूमा चाहिँ खडेरी चाहिँ नहोला अथवा हुँदैन होइन भन्ने किसिमको एउटा होइन परिकल्पना रहँदै आएको छ। तथापि हामीले चाहिँ यो जुन विषम परिस्थितिहरूमा चाहिँ मनसुनी सिजनमा पनि वर्षाको मात्रा घटेको देखाएको छ होइन, जस्तै अब प्रशान्त महासागरीय जुन एउटा एलनिनो भन्ने प्रणाली छ, त्यो प्रणालीबाट नेपालमा कस्तो किसिमको चाहिँ असर गर्छ भनेर हामीले अध्ययन पनि गरेका थियौँ। त्यो अध्ययनमा चाहिँ करिब करिब 20% वर्षा चाहिँ हामीले घटेको पायौँ भनेपछि करिब करिब मनसुनमा नै 10-20% वर्षा कम भएको चाहिँ हामीले पाएका छौँ। त्यस कारणले गर्दाखेरि यो अवधिमा पनि खडेरी र सुक्खाको जोखिम चाहिँ रहने देखिन्छ।
1: फरक फरक प्रकृतिको भूगोल छ नेपालमा, हिमाल पहाड़ तराई अथवा पूर्व पश्चिम फरक फरक छ। नेपालमा खडेरीको जोखिम भौगोलिक हिसाबले चाहिँ कस्तो छ? हिमाल पहाड़ तराई क्षेत्रमध्ये जोखिम कता बढ़ी छ र कता चाहिँ कम जोखिम हुन्छ?
0: यसमा चाहिँ हाम्रो मनसुनी वर्षाको चाहिँ हामीले कुरा गर्नुपर्ने हुन्छ र हिउँदे वर्षाको पनि कुरा गर्नुपर्ने हुन्छ। मनसुनी वर्षाको चाहिँ हामीहरू चाहिँ विशेष गरी पूर्व र पश्चिममा हामीले कुरा गर्दाखेरि पूर्वी क्षेत्रमा बढी वर्षा हुन्छ, पश्चिममा चाहिँ नेपालको पश्चिम भेगमा कम वर्षा हुन्छ। त्यस्तै गरी अब हामीले हिउँदमा पनि जानुपर्ने हुन्छ, हिउँदमा चाहिँ हाम्रो पश्चिम क्षेत्रमा अलि बढी वर्षा त्यो चाहिँ घट्दै आउँछ पूर्वतिर, अनि अर्को चाहिँ हाम्रो केही यस्तो क्षेत्रहरू छन् जुन क्षेत्रहरूमा वर्षाको मात्रा कम हुन्छ, जुन ट्रान्स हिमालय रिजन जस्तै अब मनाङ मुस्ताङ होइन, त्यस्तै गरी अब माथिल्लो डोल्पा होइन, तपाईँको हुम्लाको माथिल्लो भेगहरू यस्तो क्षेत्रहरू पनि छ। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा चाहिँ धेरै सुक्खा हुने क्षेत्र हो, जुन वार्षिक वर्षा नै एकदमै कम हुने 200 मिलिमिटरसम्म पनि नपुग्ने भएको हुनाले अब त्यो छँदैछ। त्यस्तै गरी अर्को चाहिँ हाम्रो पछिल्लो समयमा चाहिँ जुन मध्य तराई पनि एउटा खडेरीबाट प्रभावित हुँदै आएको छ, किन भन्दाखेरि त्यहाँ चाहिँ अब कोशी पारी र यता कोशी पश्चिममा वर्षाको मात्रा नै तपाईँको कम भएको छ। त्यसकारणले यो धनुषा सिराहा सप्तरी लगायतका क्षेत्रहरूमा पनि एउटा खडेरीको प्रभाव देखिएको छ। अर्को भनेको चाहिँ हाम्रो पश्चिम क्षेत्र, पश्चिमी क्षेत्रमा चाहिँ एक किसिमले भन्दाखेरि कर्णाली क्षेत्र पनि कम वर्षा हुने क्षेत्र हो। त्यस कारणले गर्दाखेरि जुन वर्षा कम हुने क्षेत्रमा चाहिँ अझ बढी प्रभावित, किन भन्दाखेरि त्यसमा चाहिँ वर्षा चाहिँ के हो भन्दा एउटा पानी सञ्चय गर्ने एउटा चाहिँ माध्यम हो, त्यो सञ्चय चाहिँ जमिन मुनिसम्म जाने र त्यसबाट पानीको बहाव प्रणाली त्यसले सुचारू गर्ने हो। तर पानी नै कम बढिदिएपछि त्यो स्थिति पनि कम हुने र सिंचाई अथवा तपाईँको चाहिँ जुन हामीले अल्टरनेटिभ म्यानेजमेन्ट जुन हामीले गर्छौँ त्यो पनि गर्न नसक्ने स्थानहरू भएको हुनाले त्यस्तो ठाउँ चाहिँ खडेरीबाट बढी प्रभावित हुन्छ।
1: नेपालको हाम्रो जनजीवन अथवा यहाँको वातावरण, यहाँका हाम्रा खेती प्रणाली सबैलाई हेर्ने हो भनेदेखि हामीले यो मनसुनी अवधि अथवा हिउँदको अवधि कुन खडेरी चाहिँ अलिकति बढी चर्को पर्छ यहाँका मान्छेको लागि?
0: कृषि प्रधान देश भन्दै हामीले आएका छौँ होइन, हामी बाली नालीमा चाहिँ निर्भर छौँ होइन खाद्यान्नको लागि। त्यस कारणले गर्दाखेरि अब हाम्रो मुख्य बाली भनेको अब धान मकै गहुँलाई हामीले लिन्छौँ होइन, हिउँदमा विशेष गरी गहुँको उत्पादनमा प्रभाव पारेको देखिन्छ खडेरीका वर्षहरूमा, अनि त्यस्तै गरी अन्य नगदे बालीहरू पनि छ अहिले क्यास क्रप्सहरू जुन चाहिँ तत्काल बजारमा लगेर बिक्री गर्न सकियोस् र त्यसबाट नाफा पनि केही लिन सकियोस् होइन, त्यसलाई पनि असर गरिरहेको छ। त्यस्तै गरी जुन वर्षहरूमा मनसुन कमजोर भएको

0: ऋतु कमजोर भएको वर्षहरूमा अथवा मनसुन चाहिँ ढिलो शुरू भएको वर्षहरूमा हाम्रो धानको उत्पादन पनि हामीले घटेको पाएका छौँ। धानलाई मुख्य बालीकै रूपमा हामी लिन्छौँ तीनटा बाली मध्ये। त्यस कारणले गर्दाखेरि यो बाली अथवा मनसुनी सिजनमा तरकारी बालीहरूमा पनि त्यसको असर परेको पाएका छौँ। विशेष गरी हाम्रो चाहिँ वैकल्पिक सिंचाई प्रणालीहरू धेरै कम भएको हुनाले त्यसको व्यवस्था पनि अब हामीले धेरै ठाउँमा गर्न सकेका छैनौँ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ अब हिउँदमा पनि हाम्रो गहुँमा प्रभावित हुन्छ, होइन यतातिर आयो भने फेरि धानमा प्रभावित हुन्छ। त्यस्ता वर्षहरू पनि हामीले पाएका छौँ।
1: हामी प्रत्यक्ष खेतीपाती भइहाल्यौँ, त्यो सँगसँगै हाम्रो जलविद्युत लगायतका कुराहरू पनि, खानेपानीको कुराहरू पनि धेरै जसो आकाशीय पानी हुँदै त्यो चक्रमा नै निर्भर भएको कारणले गर्दा ती क्षेत्रहरू पनि यदि पानी कम पर्यो भनेदेखि स्वत समस्यामा त पर्छ।
0: हजुर, अहिले चर्चा चाहिँ हामीले कृषि बालीको गर्यौँ होइन, तर अब पानीको सङ्कटको कुरा यसमा जोडिएर आउँछ, डडेलोको जोखिमको कुरा आउँछ होइन। अब पानीको सङ्कट भन्दाखेरि अब जुन हाइड्रोलोजिकल ड्रटको कुरा आउँछ, जुन हाम्रो जलस्रोतमा हामी भर परेका छौँ। अब हामीले त अहिले यो मनसुन सिजनमा त 40 मेगावाट जलविद्युत हामीले बङ्गलादेशलाई बेच्छौँ, यो मनसुन सिजनमा मात्रै हो, सायद यो 3-4 महिना मात्रै हो। त्यस कारणले गर्दाखेरि जलस्रोतबाट जुन हामीले लाभ लिन्छौँ, खोला नालामा बहाव कम भइसकेपछि त्यसको असर त्यसमा पर्ने नै भयो होइन। अब 10 वर्षमा 10,000 मेगावाटको समय कुराहरू आइरहेको स्थिति छ, र हामीले चाहिँ बिजुलीलाई हामीले निर्यात गर्ने भन्ने किसिमको कुरा आउँदाखेरि मनसुन सिजनमा परेको खडेरीबाट चाहिँ हाम्रो त्यो क्षेत्र एउटा प्रभावित हुन्छ। अर्को चाहिँ हाम्रो टुरिज्म सेक्टर होइन, जुन पर्यटकीय क्षेत्रहरू छ, विशेष गरी पर्यटकहरू चाहिँ हिमश्रृङ्खलाहरू मन पराउँछन्, त्यहीको दृश्य अवलोकन गर्न आउँछन्। र अब हिमश्रृङ्खलाहरू चाहिँ कालो पत्थरमा परिणत हुँदा अथवा हिउँहरू पग्लिएर भनौँ न एक किसिमले पानी कम पर्दाखेरि जुन एकुमुलेसन भएर जाने हिउँ हो त्यो चाहिँ घट्दाखेरि चाहिँ त्यसबाट पर्यटन क्षेत्र पनि प्रभावित हुन सक्छ। अनि अर्को चाहिँ जुन डडेलोको जोखिम, खडेरी र डडेलो चाहिँ एक किसिमको परिपूरक जस्तो पनि देखिएको छ, त्यस कारणले गर्दा त्यसबाट फेरि हाम्रो वन जंगल एउटा पर्यावरणीय चक्रमा नै अलिक त्यसले असर गर्ने होइन, अब मानिस जनावरहरू हाताहाती हुने यस्तो किसिमको भौतिक क्षति र मानवीय र अनि त्यसपछि जीव जन्तुमा हुने क्षति पनि छँदैछ।
1: हामीले पछिल्ला केही दशकहरू 2-3 दशकले हेर्यौँ भनेदेखि खडेरी नै घोषणा गर्नुपर्ने गरी चाहिँ नेपालमा चरम रूप देखिएको छ कि छैन,
0: यसमा चाहिँ सुक्खा अवस्था चाहिँ लामो समयसम्म भएको अवस्थामा होइन खडेरीमा परिणत हुने हो। विशेष गरी हामी यो ड्रट साइन्समा चाहिँ हामी के भन्छौँ भन्दाखेरि ड्रटको चाहिँ सेभेरिटी भन्छौँ हामीले चाहिँ होइन, ड्रटको सेभेरिटी भन्दाखेरि हामीले त्यसको गम्भीरता र अनि ड्रट इन्टेन्सिटी, खडेरीको तीव्रता र खडेरीको चाहिँ ड्रट फ्रिक्वेन्सी, खडेरीको आवृत्ति, यो 3 कुराहरूले हामीले त्यसलाई मापन गर्छौँ। र यसमा जुन हाम्रो नेपाल सरकारले चाहिँ जुन सुक्खाग्रस्त क्षेत्र अथवा सङ्कटकाल भनेर चाहिँ गत वर्ष मधेसमा घोषणा गरेको थियो होइन, र योभन्दा अगाडिको चाहिँ हामीले हेर्दाखेरि चाहिँ रामेछाप जिल्लाको 28-29 तत्कालीन गाविसहरूलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ। र अनि अर्को चाहिँ हाम्रो जस्तै सुक्खा चाहिँ किन खडेरी भएन भन्ने जस्तो तपाईँको चाहिँ प्रश्नमा चाहिँ त्यो खडेरी भएको पनि हुनसक्छ, हामीले त्यो एउटा साइन्सको एङ्गलले पनि त्यो हामीले हेर्नु पर्यो होइन, एउटा नीति निर्माण तहमा चाहिँ ल है सुक्खा भयो अब अलिकति राहत दिउँ भन्ने हिसाबले सुक्खा मात्रै घोषणा गरेको पनि हुनसक्छ होइन, त्यो खडेरीमा विकसित भइसकेको पनि हुनसक्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी जलवायु परिवर्तनले चाहिँ खडेरीको जोखिम बढाउन कतिको भूमिका खेल्छ र त्यो जोखिम कतिको छ भन्ने बारेमा चर्चा गर्छौँ। तपाईँले पनि यो जलवायु परिवर्तन र खडेरी चक्र बारेमा अध्ययन कामहरू गर्नुभएको छ, जलवायु परिवर्तन र खडेरी बीचको सम्बन्ध चाहिँ कस्तो छ, नेपालमा तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले खडेरीको जोखिम कतिको बढाएको पाउनुहुन्छ तपाईँले?
0: जलवायु परिवर्तनले चाहिँ अब धेरै क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा खडेरीमा पनि निश्चय नै यसले प्रभाव पार्ने कुरा भइहाल्छ। प्राकृतिक चक्रमा आउने परिवर्तन भयो जलवायु परिवर्तन। प्राकृतिक चक्रमा चाहिँ विशेष गरी हामी हाइड्रोलोजिकल साइकल भन्छौँ, यो हाइड्रोलोजिकल साइकलमा चाहिँ जमिनमा हुने अथवा समुद्रमा हुने पानी चाहिँ बाष्पीकरण भएर वायुमण्डलमा जाने र बादल बनेर फेरि वर्षिने जुन प्रक्रिया हुन्छ होइन, त्यो प्रक्रियासँग जोडिन्छ। र जलवायु परिवर्तनले चाहिँ अहिले आकस्मिक, अहिले एउटा शब्द फ्ल्यास ड्रट भन्ने चाहिँ शब्द आएको छ, आकस्मिक खडेरी त्यो भन्दा छोटो समयमा फ्ल्यास ड्रट, छोटो समयमा आउने 1.5 महिना 1.5-2 महिना रहेर फेरि पुरानै स्थितिमा फर्कने, खडेरीबाट नर्मल अवस्थामा आउने, त्यो चाहिँ जलवायु परिवर्तनले एउटा फ्ल्यास ड्रटहरू बढाएको छ। र अर्को चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड भन्छ होइन, जब हाम्रो चाहिँ यो पृथ्वी बढी तात्दै जान्छ त्यो बेलामा चाहिँ वायुमण्डलले चाहिँ माटो नदी ताल बिरुवाबाट चाहिँ मोइस्चर चाहिँ त्यसले तान्छ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ तिर्खाएको वायुमण्डलको रूपमा हेरिएको छ अहिले, जुन चाहिँ अहिले तिर्खाएको वायुमण्डल भन्नाले तापक्रममा बढोत्तरीले गर्दाखेरि हुने प्रक्रिया हो। त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ वर्षा चाहिँ उही मात्र वर्षा भए पनि वायुमण्डलले चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड चाहिँ बढी गरिरहेको छ, भन्नाले बढी त्यसले चाहिँ तान्ने सोच्ने त्यसले चाहिँ, यसले चाहिँ अब एउटा ग्लोबल तथ्याङ्कमा चाहिँ 1981 2022 अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ। भनेपछि यो समग्रमा चाहिँ उष्णदर तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ, त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ।
1: त्योसँगै जस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ, यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ, मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ, अलिकति यसलाई सहजसँग बुझाइदिनुहोस्। हिमनदी पग्लिने यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ?
0: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ। जस्तै अब 2081 सालमा चाहिँ असारमा एउटा समाचार आएको थियो, पूर्वी नेपालमा बाढी पहिरो पश्चिम नेपालमा खडेरी, भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त होइन। पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले, पश्चिमतिर चरम खडेरी भएको स्थिति छ। त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो। अब यसले विशेष गरी हाम्रो चाहिँ क्षेत्रमा त अब हिमाली भ्यागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो, त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने, भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भाँचिएको थियो, त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह, त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँसिएको स्थिति छ। त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो, त्यस सँगसँगै फेरि जलको चाहिँ एउटा संचय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा। त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौँ न, एकैचोटि चाहिँ दुईटा हजार्डहरू होइन विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
1: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै पग्लिँदै 2-4 दशक 5 दशक 6 दशक 7 दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै हुन्छ, त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
0: होइन त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब 3 तहका नदीहरू भन्छौँ हामीले, चाहिँ 3 तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिम श्रृङ्खला हिमालयबाट ओरिजिन भएकाहरू हिमालयमा मुहान भएका नदीहरू हुन्, त्यस कारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब 3 नदी प्रणाली कोशी गण्डकी कर्णाली त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ, त्यस कारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी, ती रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो, त्यसले चाहिँ हाम्रो जीवनचक्रलाई नै असर गर्ने, जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा 500 हाइड्रो पावर छन् होइन, त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो, यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौँ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ।
1: त्यो सँगसँगै जस्तो मनसुनको अवधिमा चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने, तर सुरुतिर असारको सुरुतिर नपरिदिने अथवा साउनको बिचैमा नपरिदिने लामो समय र अन्तिमतिर असोजतिर चाहिँ दुई चार दिनमै धेरै पानी पर्दिने यस्ता किसिमका घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ। यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन्, विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ?
0: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू, वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो। अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढिरहेको छ, अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ, मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ सुरुवात बिन्दु मनसुन अनसेट भन्छु, त्यो अनसेट पनि अलिकति पछि ढकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ। त्यसमा चाहिँ एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो। अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन, अब अझ अलि पहिला चाहिँ हामीले 40-50 अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिम तिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो। अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नि हुन्छ। अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन, जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन, एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ हामीले चाहिँ। अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ, जस्तै एकनासको वर्षा हुनु र 4-5 अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित 4-5 भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो।
1: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: 1 5 सम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार 3 पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1-5 बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7-1 ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यस वर्षको मनसुनको चर्चा गरौं। यसपालिको मनसुनमा चाहिँ धेरैले डर देखाइरहेका छन्, कतै यो मनसुनको मध्यतिर चाहिँ लामो खडेरी पर्ने अथवा सुक्खा हुन्छ कि भन्ने त्यसको जोखिमको पनि हामी कुराकानी गर्छौं। तर सुरुमा चाहिँ मनसुन भनेको चाहिँ कसरी बुझ्ने, सामान्य रूपमा यो बारेमा नि हाम्रो श्रोताहरूलाई सामान्य रूपमा बुझाइदिनु न।
3: यो मनसुनको चाहिँ यो शुरूआत चाहिँ अरबिक शब्दबाट आएको हो, होइन, सिजनल रिभर्सल अफ विन्ड भन्छ यसलाई चाहिँ, होइन। यो 6 महिना चाहिँ हाम्रो पूर्वबाट पश्चिमतिर बहने र अनि त्यसको अर्को 6 महिना चाहिँ पश्चिमबाट पूर्वतिर बहने परम्परागत अवधारणा चाहिँ त्यो हो र यसले चाहिँ जलवाष्पयुक्त हावा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने, होइन, र जसले वर्षा गराउने र यसको चाहिँ शुरूआत यो त दक्षिणी गोलार्धबाट आउँछ। हामी उत्तरी गोलार्धमा बस्छौँ, दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ, पूर्वी अफ्रिका को एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्चचापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ र त्यो उच्चचापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बंगालको खाडी र बंगालको खाडी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो। त्यस कारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79-80% वर्षा यसले गराउँछ।
2: धेरैले सामान्यतया चाहिँ बंगालको खाडीबाट आउने भन्छ, बंगालको खाडी चाहिँ हुँदै आउने, त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ,
3: धेरै तलबाट, होइन, दक्षिणी गोलार्धबाट नै आउने, फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बंगालको खाडीमा आउने, त्यस कारणले गर्दा यसको चाहिँ लामो छ।
2: हजुर, यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै हुन्छ, त्यस पछाडि लगभग अलिकति धेर अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्राय जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो।
3: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो, वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ, होइन, र एउटा निश्चित ठाउँमा गएर यो वर्षिन्छ। त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिका भन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ।
2: यी सँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ। कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ। साँच्चै जोखिम हो यसपालि चाहिँ?
3: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ, जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ। अब यसमा अहिलेको मनसुनमा लाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने, न्यूनतम तापक्रम पनि बढ्ने, भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ। यो जुन चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो 4 महिनालाई मान्दाखेरि करिकरी हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन शुरू हुने बिन्दुमा त छौं, तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन। त्यसैले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ, त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँथ्यो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि, किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ, तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
2: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औषध मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि, त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ। आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन। यसले हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो?
3: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिलेकाहीँ अनिश्चित बनिदिन्छ होइन, अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन। फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै सुरुवात भएको चाहिँ समाचारहरू आइसकेको छ। र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ। त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एल्निनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो। यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्रमध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ।
2: एल्निनो सुरु नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौँ, त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एल्निनो र लानिनो भनेर हामी भन्ने गर्छौँ, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिनु न।
3: जुन एल्निनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागरको पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि। पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर। अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरु र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो। तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो। त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ। यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ। त्यो अवस्थामा एल्निनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ। त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने।
2: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ। हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एल्निनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पढ्न पाएका थियौँ। त्यसै गरी सुपर एल्निनो भनेर पनि चर्चा गरेको पाइन्छ। साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर सुरु भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार, तपाईँको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एल्निनोको प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
3: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एल्निनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ। 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एल्निनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ भनेपछि त्यो त अवश्य नै हुने भयो। र यसमा चाहिँ फेरि एल्निनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल्निनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एल्निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन। अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ। तथापि अहिलेको स्थितिमा एल्निनो सुरु भएको स्थिति हो। एल्निनो सुरु भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन, एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ। अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ। त्यस कारणले गर्दाखेरि अहिले नै अब एलनिनोको चाहिँ यस्तो हुन सक्छ भने हाम्रो अध्ययनले पनि देखाएको छ, होइन, सुक्खा बढाउने। तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान, सी सर्फेस टेम्परेचर भन्छ एसएसटी, त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ। र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन, तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ।
2: भनेको कति लामो समय चाहिँ रहने सम्भावना चाहिँ रहन्छ, दुई महिना, चार महिना, छ महिना भन्दै?
3: एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि, एलनिनो अथवा लालिना हामीले जुन कुरा गर्यौँ, यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्म का चक्र हुन्, फेरिरहने चक्र हुन्। जस्तै दुई वर्ष एलनिनो भयो, त्यसपछि फेरि न्युट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ। कुनै कुनै तीन वर्ष पनि हुने होइन। त्यस कारणले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त, पूर्वी प्रशान्त महासागर क्षेत्रमा सुरु भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ, होइन। त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ, टेलिकनेक्सन्स भन्छौँ हामीले चाहिँ। टेलिकनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ। तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्ने एउटा निश्चित होइन, अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोच्छ।
2: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुनसक्छ? जस्तो धान रोपाई, तरकारी उत्पादन, पशु पालन लगायत भयो, कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढी आउन सक्ने हुन्छन्? किनकि तपाईँले यो सिजन मात्रै नभएर अर्को सिजन एक दुई वर्षै कुरा गर्नुभयो, कस्ता किसिमको समस्याहरू बढी देखिन्छन्?
3: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलिक बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन्। जस्तै अब हामीले चाहिँ सिँचाइको मात्रा चाहिँ घट्ने, सिँचाइको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो। जुन हाम्रो चाहिँ पानीको बहाव छ, पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त, एउटा त्यो रूपमा जानु पर्यो। अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने, जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काही अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ के अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त, जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ झनैसी हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन, त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो,
2: सुक्न नदिनले केही छोपेर
3: राख्यो। त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ।
2: हजुर, त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा? जस्तो एक किसिमले जलवायु परिवर्तन कुराहरू भयो, सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो।
3: हजुर, त्यो गर्नुपर्छ। अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन, अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो। जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढी हुने बढी सम्भावना छ भरिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन, जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू, त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो। अहिले समयमै सूचना पनि दिएको थियो, यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ। जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन, त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो।
2: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला, सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता तपाईँ कतिको देख्नुहुन्छ? हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन देखिएको छैन।
3: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम सुरु गरेको थियो होइन, जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन, अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने। अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञानले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन, र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्डले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन। अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डिएचएम नार्क केयर नेपाल र आइएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिराहा जिल्लाको नराहा गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन। त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ।
2: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा सुरुवात भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नु भएको छ तपाईँले?
3: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ सुरु गर भनेर नेसनल मेट्रोलोजिकल एन्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ त्यो सूचना जारी गरेको थियो, र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू सुरु गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ, एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सी कप र आइएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसिपेटरी टुल बनाएको छ, र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले, र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन। त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो अब ढिलै गरे पनि जुन खडेरी एन्टिसिपेटरी टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन्, जस्तै हामीले अहिले एसपीआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौँ, र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो।
2: हामीले दीर्घकालीन रूपमा हेऱ्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ, त्यो सँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको एक दुई वर्ष कायम रह्यो। यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसुन सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति भए पनि घट्थ्यो कि भन्ने यस्तो
3: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ, जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अहिले कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन, त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमका बिउहरू विभिन्न बाली नालीको भेराइटी एउटा दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ, अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ, सिंचाइमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने, खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ, थोपा सिंचाई चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाई दिने फेरि तपाईँको हुने अनि फेरि त्यो जल संरक्षण गर्ने। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के निर्माण गरेर उसलाई कति दिने त होइन, 10,000-20,000 कति दिन सकिन्छ होइन, किन भन्दा उस त बाँच्नु पर्यो नि पहिला चाहिँ, यस्तो किसिमले तयारी हामी गर्नु पर्यो।
2: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ, र कुन कुन क्षेत्र सबैभन्दा बढी जोखिममा पर्ला नेपालका, पनि कुन क्षेत्र अलिकति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ?
3: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ हाम्रो आफूले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ। सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ, त्यसपछि गएर मूल्य वृद्धि, त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति, त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ, जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने। त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो, नीति नियमहरू बनाउँदाखेरि अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन, एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन, जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढ़िरहेको छ करिब करिब 2010। त्यस कारणले गर्दाखेरि र 2000 अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ आवृत्ति चाहिँ बढ़िरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको संकटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो, अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन, त्यसमा हामीले ध्यान दिनु पर्यो। अनि त्यसपछि गएर डडेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने, किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौँ, यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड दिनुपर्ने हुन्छ होइन, न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गर्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौँ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन। र अर्को चाहिँ सिंचाईमा हामीले अलिकति ऊ गर्नु पर्यो, जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाइ छ, र सिंचाइ योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिंचाइ योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन्, तर ती 10-15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ, तर चाहिँ उता चाहिँ तपाईँको डिमान्ड छ होइन पानीको आवश्यकता छ, यता हामी सिंचाइ सुरु गर्ने भनेर काम सुरु गरेका छौँ तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु।
2: हजुर, त्यसँगै जस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ सहर बसाई सराईको कुरा, त्यसै गरी खाद्य संकटबाटै सामाजिक द्वन्द पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने, तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई नेपालमा चाहिँ, नेपालको हकमा चाहिँ?
3: होइन, अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एकपछि अर्को विपदको सामना हामीले गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ सङ्कट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले सङ्कट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन। जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त। त्यस कारणले
2: गर्दा
3: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौ, त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोसिस गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं। त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
2: यो सँगै खडेरी व्यवस्थापनको लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
3: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन। जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू चाहिँ, अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी सङ्कटग्रस्त अथवा सुक्खा सङ्कटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ। त्यस कारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौ त्यस दिशामा अघि बढ्नुपर्छ।
2: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ। यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
3: अब यसमा चाहिँ यो खडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने। जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो। त्यसलाई हामीले तान्ने मात्रै होइन, पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पर्यो, भनौँ वन जङ्गलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पर्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र सहरीकरणले गर्दाखेरि फेरि सहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू, रिचार्ज गर्ने ठाउँहरू हामीले राख्नु पर्यो होइन। त्यस कारणले गर्दाखेरि मुख्य चाहिँ पानीको परिपूर्ति हामीले कसरी गर्न सक्छौँ, जल संरक्षण हामीले कसरी गर्न सक्छौँ होइन, त्यो दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू, यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
2: अब आजको कार्यक्रमबाट हामी विदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्लन्?
3: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पर्यो। हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पर्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पर्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी होइन अथवा पानीका स्रोतहरू, पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो। एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त्यो मुहानहरू छन् होइन, त्यो मुहानहरू भनेको त्यहीको स्थानीय ले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ। त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौँ त, त्यसको बचत भनौँ न यसरी एक किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो, मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो। यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन, र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ।
2: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो खडेरीको बढ्दै गएको जोखिम र यसपालि एलनिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद छ।
3: हजुर, उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलितो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौं। आजको बदलितो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: फुटबल सिजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि
6: थप जानकारी तथा बुकिङका लागि
7: 0942538888 9802538888
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छ। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओ को चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्रवध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लिनकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाभित्र
1: भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियम

0: भएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,99,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा चारजनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछ्याइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन क्रिसबोर्ट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान पाउने 10 बजे विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति पाउने 11 बजे पोर्चुगल र कंगो बीच खेल हुनेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह, आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै। एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज, विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चेको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू, दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव, इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहू

0: आलोचना र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो, विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी, फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: 49566 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रातो मच्छिन्द्रनाथको रथलाई आज लगन खेलको थतीटोलबाट जाउला खेल तानिँदैछ। दिउँसो 3 बजेपछि रथ तान्ने तयारी छ। आज रथ तान्नका लागि हिजो बेलुका रथको टुप्पोबाट नरिवल खसालिएको थियो। रथको टुप्पोबाट 2 पल्ट नरिवल खसाल्ने परम्परा छ। त्यस्तै हिजो मच्छिन्द्रनाथ र मिननाथलाई भूजा पनि चढ़ाइएको थियो। रथलाई आजै जाउला खेल पुर्याउन सकेमा आउँदो शनिबार भोटो जात्रा हुनेछ। लगन खेलमा रहेको रथलाई जाउला खेलमा पुर्याएको 4 दिनमा भोटो देखाउने परम्परा छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टंगल लगिनेछ। यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथारोहण गरेर 8 गतेदेखि तान्न शुरू भएको थियो। नेवार समुदायले सरसफाईको दिनको रूपमा लिने सिथी नखको दिनमा जात्रा गरिने सिथी कुमारको आज महास्नान गरिँदैछ। हरेक वर्ष जेठ शुक्ल तृतीयाका दिन सिथी कुमारको महास्नान गरिने चलन अनुसार आज बेलुका महास्नान गरिन लागेको हो। महास्नान गरेपछि सिथी कुमारको मूर्तिलाई पुजारीले मर्मत सम्मार गर्नेछन्। महास्नानसँगै काठमाण्डुको जोशी देवलमा रहेको लिच्छिवीकालीन कुमारको काष्ठकलाको उत्कृष्ट नमूनाका रूपमा रहेको कलात्मक मूर्तिलाई जात्राका लागि तयारी शुरू गरिन्छ। नेवार समुदायमा पानीको मुहान सरसफाई गर्ने चाड़का रूपमा मनाइने तिनख 6 गते शनिबार मनाइँदैछ। त्यस दिन इरान इनार कुलो पोखरी लगायत पानीका मुहान सरसफाई गर्नुका साथै सिद्धि कुमारको पनि जात्रा गरिने परम्परा छ। यस्तै भक्तपुरको मध्यपुर थिमी 4 बालकुमारीमा रहेको मच्छिन्द्रनाथ लोकेश्वर करूणामयको महास्नान सम्पन्न भएको छ। हरेक वर्ष सिद्धि नखका दिन हुने लोकेश्वर करूणामयको जात्राका लागि प्रतिपदाको तिथिमा महास्नान गर्ने परम्परा अनुसार महास्नान गरिएको हो। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको नव अर्थात महास्नान गरिन्छ भने महास्नानको क्रममा लोकेश्वरलाई दूध र महले समेत नुहाइदिने चलन छ। महास्नानपछि मर्मत सम्हार गरेर 10 कर्म विधिद्वारा प्राण प्रतिष्ठा गरेपछि मन्दिरमा प्रतिस्थापन गरिन्छ। सिद्धि नखको अघिल्लो दिन लोकेश्वरको मूर्तिलाई तान्त्रिक विधिद्वारा 10 कर्म विधि विधानसहित पूजा गरी प्राण प्रतिष्ठा गरेपछि मूर्तिलाई सिद्धि नखको दिन बाजाका जसै जात्रा गरेर बालकुमारीको मन्दिरमा प्रतिस्थापन गरेसँगै जात्रा सकिन्छ। र आउँदो वर्षको नीति तथा कार्यक्रममा ललितपुर महानगरपालिकाको 10 वर्षको गुरू योजना समेट्न महानगरलाई सांसदहरूले आग्रह गरेका छन्। ललितपुर महानगरपालिकाले हिजो आयोजना गरेको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा संघीय सांसद र प्रदेश सभा सदस्य संघको छलफल कार्यक्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जगदीश खरेलले 753 वटै पालिका मध्ये ललितपुर महानगरले समग्रमा राम्रो काम गरेको भन्दै नागरिकको आर्थिक स्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवर्धन गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेका राम्रा कामको प्रशंसा गर्दै दैनिक जनजीवनमा परिवर्तन हुनुपर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस्तै पार्किङको असुविधा रहेकाले त्यसतर्फ सम्बोधन गर्न आग्रह गर्नुभयो। बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र पोखरी निर्माणलाई निरन्तरता दिन अधूरा योजना पूरा गर्न संघ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षाका क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको भन्दै सार्वजनिक सुनवाई गरेर प्राप्त गुनासो सम्बोधन र सुझाव लिने काम गरिरहेको बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई क्षेत्रमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह, आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै। रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलको थतीटोलबाट जावलाखेलतर्फ तानिँदै आज जावलाखेल पुर्याए शनिबार भोटो जात्रा गरिने। र नीति तथा कार्यक्रममा गुरू योजना समेट्न ललितपुर महानगरलाई सांसदहरूको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल

0: सामूहिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
1: अनि तयो कागज केमे छिवा
2: अँ झिल्काई
1: के पर्सनल नम्बर ब्लकलाई भदी
2: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसर आएर ब्लकलाई र खर्खाई
1: अनि बैंगरी
2: बैंगरी
1: अँ
2: चढ चाहिँ तले लल्पर्दी
1: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया भदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगी न
3: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: California. Extreme energy drink.
1: स्वास्थ्य र शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बालबालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं।
2: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सामाजिक सञ्जाल जी छ्यानली झाँसी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आक्षेवा घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परे मो नुए तोय तारी शङ्ख लैदी विषया बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही असार 6 गते शनिबार
6: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही असार 6 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674242027
7: 24027।
6: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9851189918।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो बारी, कास्टो लाको लाई गरो, एक मुठी पानी तपाईँ देउनु भा।
5: नकराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
6: भाउजू, के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
5: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
7: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
0: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 20 27,
3: 24 0 27।
2: सम्पर्क मोबाइल नम्बर 98572597,
3: 98511 81918।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: निकट यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठिक 11 बज्यो।

0: गर्दै बाँकी समय असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने बताइएको छ। चार दिने औपचारिक चीन भ्रमण पूरा गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार चीन पुग्नुभएका वहाँ आज फर्कन लाग्नु भएको हो। भ्रमणका क्रममा मन्त्री खनालले हिजो बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा वहाँले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त निर्माणमा योगदान गर्न आह्वान गर्नु भएको थियो। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उहाँले चिनिया व्यवसायी उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट पनि गर्नुभएको थियो। मध्यपश्चिम विश्वविद्यालयले सिनेट दीक्षान्त र वार्षिकोत्सव आज आयोजना गर्दैछ। विश्वविद्यालयले 18 सिनेट, 14 दीक्षान्त तथा 16 वार्षिकोत्सव समारोह एकै दिन हुन लागेको हो। कार्यक्रमका लागि शिक्षा मन्त्री सस्मित पोखरेल हिजै सुर्खेत पुगिसक्नु भएको छ। संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्गाका अनुसार दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुँदैछन्। कुल विद्यार्थी मध्ये 455 विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका थिए। विश्वविद्यालय 7 ग्रेजुएट स्कूल अन्तर्गत उपाधि हासिल गरेका स्नातक तहका 1222, स्नातकोत्तर तहका 694 र दर्शनाचार्य तहका 12 विद्यार्थीलाई दीक्षित गर्ने गरी तय गरिएको छ। संयोजक डाक्टर खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट 6370 जना दीक्षित भइसकेका छन्। मेलम्ची खानेपानी आयोजनाको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज 1800 मिलिमिटर व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाती तथा पेप्सी कोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाइएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो। मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै शिफ्टमा काम गरिरहेको छ। बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिनेछ। त्यसपछि काठमाडौँवासीलाई नियमित रूपमा पानी वितरण गर्न सक्ने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो। र दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागु औषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 2 भंके बस्ने 24 वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनले 3 महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपिट गरेको भिडियो हिजो राति आफ्नै फेसबुक आईडी मार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरैबाट लागू औषध सहित नियन्त्रणमा लिएको हो। सोही क्रममा तुलसीपुर 2 बालापुर बस्ने 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80। चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674242027 सम्पर्क मोबाइल नम्बर 9857225697
3: 9851918918।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444533333।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: sip on ya.
1: Extreme energy drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज नेपाली मुभीज च्यानल

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रूलिङ माग्दै सभामुखको भूमिकामा निरन्तर विपक्षीको प्रश्न, रासोपाको आपत्ति। प्रतिनिधि सभामा आज 8 मन्त्रीले जवाफ दिँदै
0: त्रिवीको अध्ययन विधा दुरूपयोग गर्ने 50 प्राध्यापकबाट 11 करोड़ असूल, बाँकी प्राध्यापकलाई सम्पर्कमा आउन 15 दिने अल्टिमेटम।
1: मेलम्चीको पानी वितरण नियमित बनाउन पाइप बिछ्याउने काम धमाधम, साउनदेखि सञ्चालनमा ल्याउने गरी नागढुङ्गा सुरुङको व्यवस्थापन अन्तिम चरणमा।
0: इरानसँगको युद्ध विरामपछि अमेरिका इजरायल सम्बन्ध चिसियो, लेबनानमा आक्रमण जारी राखेपछि दुवै देश नेतन्याहुसँग क्रुद्ध।
1: र विश्वकप फुटबलमा जोर्डनमाथि अस्ट्रिया 3-1 गोलले विजयी, मेसीको ऐतिहासिक ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियालाई हरायो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सबैजसो विपक्षी दलहरूले सभामुख डीपी अर्यालको भूमिकामा प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको आकस्मिक बैठकमा आकस्मिक समयमा बोल्ने सबैजसो सांसदले अर्यालले रासोपासँगको आत्मीयता नछोडेको भन्दै आलोचना गरेका हुन्। खासगरी प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा दिएको अभिव्यक्ति सच्याउन रूलिङ गर्ने सवालमा यो आरोप केन्द्रित देखिएको छ। सभामुख अर्यालले रूलिङ गर्नुपर्नेमा नगरेको भनेर विपक्षी दलका सांसदले सभामुखलाई आज पनि दबाव दिएका छन्। आजको बैठक शुरू हुने बित्तिकै बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा विवादबारे प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनु पर्ने र सभामुख अर्यालले रूलिङ गर्नुपर्ने माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि रूलिङ माग्नु भएको छ। नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखले रासोपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाउनुभयो। के सभामुखले अहिलेसम्म रासोपाको नाभि काट्न नसक्नु भएको हो भन्दै प्रश्न गर्नुभएको थियो। उहाँले पनि विवादित अभिव्यक्तिबारे रूलिङ माग गर्नु भएको छ। लगत्तै रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभयो। सभामुखले पद अनुकूलको आचरण गरेको छ कि छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराउनु भएको थियो। उल्टै सभामुखको आलोचना गरिएको अभिव्यक्ति चाहिँ संसदको रेकर्डबाट हटाउनुपर्ने उहाँको माग छ। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। मन्त्रालयगत बजेट शीर्षकमाथि हिजो छलफल सकिएसँगै आज मन्त्रीहरूले जवाब दिने कार्यसूची तय गरिएको हो। हिजो र अस्ति दुई दिन मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो। आज ती मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिनेछन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पहिलो महाधिवेशनको लागि आधिकारिक लोगो सार्वजनिक गरेको छ। असार 7 देखि 9 गतेसम्म चितवनमा हुन गइरहेको महाधिवेशनको लागि लोगो सार्वजनिक गरेको हो। क्रान्तिको प्रतीक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको तस्वीर राखिएको छ। यसैबीच सभापति रवि लामिछानेले रासोपा सभापति लामिछानेले पार्टीको मधेश अधिवेशनबारे मध्य प्रदेशका सांसदहरूसँग छलफल गरिरहनु भएको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा मधेस प्रदेशका सांसदसँग छलफल जारी छ। मधेसमा रासोपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन। अधिवेशन नभएका पालिका र वडा तह पनि मधेसमै धेरै छन्। अन्य 6 प्रदेशमा अधिवेशन गरेर नयाँ नेतृत्व आइसक्दा आन्तरिक विवादका कारण मधेस समितिको अन्यलता कायम छ। अरू 6 प्रदेशको अधिवेशन भने सम्पन्न भइसकेको छ।
0: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा पूरा गरेपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएको तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ। तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलितनामा एवं नियमावली अनुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने त्रिवीले उल्लेख गरेको छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट हालसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको छ। यो प्रक्रिया शिक्षा तथा खेलकूद मन्त्रालयको पहल तथा त्रिवीको सक्रियतामा अघि बढ़ाइएको हो। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ।
1: मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह आज आयोजना गरिएको छ। चौथो दीक्षान्त समारोहबाट 1,928 जना विद्यार्थी दीक्षित हुँदैछन्। संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काका अनुसार कुल विद्यार्थी मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका थिए। विश्वविद्यालय 7 ग्रेजुएट स्कूल अन्तर्गत उपाधि हासिल गरेका स्नातक तहका 1,222 स्नातकोत्तर तहका 694 र दिना दर्शनाचार्य तहका 12 जना विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको छ। संयोजक डाक्टर खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट 6,370 विद्यार्थी दीक्षित भइसकेका छन्। विश्वविद्यालयका उपकुलपति डाक्टर नारायण प्रसाद पौडेलले सभामा आमदानीको खर्च आगामी आर्थिक वर्ष 2083-84 प्रस्तावित 1,49,00,000,000 बजेट स्वीकृत गर्न पेश गर्नुहुनेछ।
0: मेलम्ची खानेपानी आयोजनाको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज 1800 मिलिमिटर व्यासको पाइप हो। भक्तपुर किर्तिपुर मध्यपुर थिमी कपन जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। बिछ्याएका पाइपको परीक्षण सम्पन्न गरेपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिनेछ। त्यसपछि काठमाडौँवासीलाई नियमित रूपमा पानी वितरण गर्न सक्ने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो।
1: नागढुङ्गा 9 बिसे सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ। सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो। सुरुङ मार्गभित्रका सबैजसो काम सकिसकिएको छ। आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषय
0: नियमित रूपमा पानी वितरण गर्न सक्ने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो।
1: नागढुङ्गा 9 बिसे सुरुङ मार्गबाट सवारी साधन साउन

0: 6,688 मिटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 भित्रै सम्पन्न गर्नुपर्ने थियो। ठेकेदार कम्पनीको ढिला सुस्ती र स्थानीयवासीको अवरोधका कारण आयोजना निर्माणको कामले गति लिन नसकेको हो। आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। आयोजनाका निर्देशक नेपालले नागढुङ्गा 9 BC सुरुङमार्ग उपयोग गरे बापत तिर्नुपर्ने दस्तुर, टोल संकलन गर्ने बैंकको छनौट र कार छाप्ने लगायतको प्रक्रिया पनि अघि बढ़िसकेको बताउनु भएको छ। बोलपत्र मार्फत युसिस एआरटी कम्पनीले 1,10,00,000,000 लागतमा 5 वर्षको लागि सुरुङमार्ग सञ्चालन व्यवस्थापन र मरमत सम्हार लगायतको जिम्मेवारी पाएको छ।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागू औषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 2 भङ्के बस्ने 24 वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनले 3 महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपीट गरेको भिडियो हिजो राति आफ्नै फेसबुक आईडी मार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरैबाट लागू औषध सहित नियन्त्रणमा लिएको हो। सोही क्रममा तुलसीपुर 2 बालापुर बस्ने 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच युद्ध रोक्ने सहमति भएपछि इजरायलले लेबनानमा आक्रमण जारी राखेपछि इरानले कड़ा चेतावनी दिएको छ। यो बीचमा इजरायलले 84 पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले त्यस्ता आक्रमण जारी रहे यसको कड़ा जवाब दिने चेतावनी दिएको हो। दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणमा 4 जनाको मृत्यु भएपछि इरानको यो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गर्दै लेबनानको विषयमा अझ जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। ट्रम्पले इजरायलको सैन्य रणनीतिको सार्वजनिक रूपमा आलोचना गर्दै लड़ाकूहरूको खोजी गर्ने बाहनामा आवासीय भवनहरूमा बमबारी गर्नु उचित नरहेको बताउनु भएको छ। हालैका दिनहरूमा बेरूतमा भएका इजरायली आक्रमणप्रति ट्रम्पले असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ। इरान समर्थित लेबनानी समूह हिजबुल्ला विरूद्ध इजरायलले लामो समयदेखि सैन्य अभियान सञ्चालन गर्दै आएको छ। विगत केही समय यता ट्रम्प र नेतन्याहु बीचको मतभेद थप सतहमा देखिएको छ। ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिने तयारी गरिरहेकै बेला इजरायलले बेरूतमा आक्रमण गरेपछि क्षेत्रीय तनाव थप बढ़ेको थियो।
0: र अब खेल समाचार। विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनमाथि 3-1 जीत निकालेको छ। केबीर अघि सकिएको खेलमा अस्ट्रियाका लागि 21 मिनटमा रोमानो स्मिथले शुरूआती अग्रता दिलाए। 50 मिनटमा जोर्डनका यार्जप अल्डापले गोल फर्काएका थिए। 76 मिनटमा यार्जब अराबले आत्मघाती गोल गरेपछि खेल 2-1 स्थितिमा पुग्यो। अन्तिम क्षणमा अस्ट्रियाका मार्को अनुतोभिकले पेनाल्टी मार्फत गोल गरेपछि खेल 3-1 स्थितिमा समाप्त भएको हो। जितसँगै अस्ट्रियाले तालिकामा 3 अंक जोड़ेको छ। यसअघि आज बिहान कप्तान लियोनल मेसीको ह्याट्रिकको मदतमा अर्जेन्टिनाले विश्वकप फुटबलमा अल्जेरियालाई 3-0 पराजित गरेको छ। खेलको 17 मिनटमा पहिलो गोल गरेका मेसीले 60 मिनटमा व्यक्तिगत दोस्रो गोल गरे। 6 पटक विश्वकप खेलिरहेका 41 वर्षीय मेसीले 76 मिनटमा ह्याट्रिक पूरा गरे। जीतसँगै समूह जेमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ। मैदानमा 79 मिनट खेलेका फुटबल इतिहासका सर्वकालीन खेलाड़ी मेसीले फिफा विश्वकपमा अर्को एउटा ठूलो कीर्तिमानमा आफ्नो नाम लेखाएका छनृ अल्जेरिया विरूद्ध

0: को खेलमा तीन गोल गर्दै मेसीले विश्वकपमा कुल गोल संख्या 16 पुर्याएका हुन्। ऐतिहासिक गोलसँगै मेसी विश्वकप इतिहासमै सबैभन्दा बढ़ी गोल गर्ने जर्मनीका मिरो स्लाभाक्लोचको 16 गोलको कीर्तिमान बराबरी गरेका छन्। यही लय कायम रहे क्लोचको कीर्तिमानलाई उछिन्ने सम्भावना रहेको छ। आजै यसपालि बहुप्रतीक्षित पोर्चुगलको ग्लोरी अभियान कंगोसँगको प्रतिस्पर्धाबाट शुरू हुँदैछ। यो खेल नेपाली समय अनुसार राति पौने 11 बजे शुरू हुनेछ। सफल खेल जीवनमा सबै थोक जितिसकेका क्रिस्टियानो रोनाल्डो आबद्ध यो टोलीले अहिलेसम्म विश्वकप जित्न सकेको छैन।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रोलिङ माग्दै सभामुखको भूमिकामा निरन्तर विपक्षीको प्रश्न, रासपाको आपत्ति, प्रतिनिधि सभामा आज 8 मन्त्रीले जवाफ दिँदै
1: त्रिवीको अध्ययन विधा दुरूपयोग गर्ने 50 प्राध्यापकबाट 11 करोड़ असूल, बाँकी प्राध्यापकलाई सम्पर्कमा आउन 15 दिने अल्टिमेटम।
0: मेलम्चीको पानी वितरण नियमित बनाउन पाइप बिछ्याउने काम धमाधम साउनदेखि सञ्चालनमा ल्याउने गरी नागढुङ्गा

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रम समुन्नत गण्डकी गण्डकी प्रदेश सरकार र लगानी बोट नेपालको आयोजनामा पोखरामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी अभिमुखीकरण पीपीपी कार्यक्रमको बारेमा केन्द्रित रहेर तयार पारेका छौं। गण्डकी प्रदेश सरकार र लगानी बोट नेपालको आयोजनामा
2: मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रम समुन्नत गण्डकी गण्डकी प्रदेश सरकार र लगानी बोट नेपालको आयोजनामा पोखरामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी अभिमुखीकरण पीपीपी कार्यक्रमको बारेमा केन्द्रित रहेर तयार पारेका छौं। गण्डकी प्रदेश सरकार र लगानी बोट नेपालको आयोजनामा सार्वजनिक निजी साझेदारी अभिमुखीकरण कार्यक्रम लगानी बोट आईबीएनका सहसचिव सुनिता नेपालले स्वागत मन्तव्यसँगै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो।
4: अहिले लगानी बोटले चाहिँ आयोजनाहरू कसरी विकास गर्छ, कसरी पहिचान गर्छ र यसलाई निर्माणको प्रक्रियामा कसरी लैजान्छ, यसमा निजी र सरकारको कस्तो भूमिका रहन्छ, हामीले जहिले पनि निजी साझेदारीको कुरा गर्दाखेरि यो निर्णयले के परिकल्पना ठुलो रूपमा ठुलो रकम आवश्यक पर्ने, त्यो चाहिँ सार्वजनिक कोषबाट मात्रै लगानी गर्न नसकिने र लामो अवधि दीर्घकालीन प्रकारका परियोजनाहरूलाई चाहिँ यो मोडलबाट जाने भन्ने परिकल्पना गरिएको छ र यो परिकल्पना गर्दाखेरि चाहिँ जोखिम र यसमा चाहिँ बेनिफिट रिस्क र बेनिफिट दुइटै चाहिँ सेयर कसरी गर्ने त निजी लगानीकर्ताले त पिब्याक पिरियड होइन आइआरआर यसको चाहिँ रिटर्न चाहिँ कहिले हुन्छ त्यो नाफा नहुने भइकन त निजी क्षेत्रको लगानी गर्दैन। त्यसको प्रोजेक्ट पहिला पहिचान गर्ने र त्यसको बेङ्क बनाएर अनि हामीले चाहिँ प्रपोजल आह्वान गरेर चाहिँ निजी क्षेत्रलाई कम्पिटिसनमा ल्याएर अगाडि बढ्ने यसको अवधारणा छ। यो हामी सिक्ने र सिकाउने भन्दा पनि अब अगाडि कसरी बढ्ने त भन्नेतिर अगाडि जान्छौँ। यो एकदमै लाइभ इन्टरेक्सन हुन्छ।
3: गण्डकी प्रदेश सरकार निमित्त प्रमुख सचिव कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा रहेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहनु भएको थियो। लगानी बोर्डको तर्फबाट विज्ञ दोए
4: बैंक बनाएर अनि हामीले चाहिँ प्रपोजल आह्वान गरेर चाहिँ निजी क्षेत्रलाई कम्पिटिसनमा ल्याएर अगाडि बढ्ने यसको अवधारणा छ। यो हामी सिक्ने र सिकाउने भन्दा पनि अब अगाडि कसरी बढ्ने त भन्नेतिर अगाडि जान्छौँ।

0: कार्यको बारेमा सहजीकरण गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मन्तव्य अब यहाँहरू समक्ष राख्दैछौ।
1: सबैभन्दा पहिला त निजी क्षेत्र र सरकारको अविश्वासको ठूलो कारण छ, यहाँ पनि कुरा निस्क्यो। प्रदेश सरकार र निजी क्षेत्रको त अझ झन् ठूलो कारण छ, किनकि कतिपय यस्ता कानूनहरू छन् जुन कानूनका कारणले हामीलाई हाम्रो आह्वानमा निजी क्षेत्र आकर्षित हुन सक्दैन। एक दुईवटा कुराहरू यहाँ आइ पनि सक्यो। निजी क्षेत्रको साथीहरूले भन्नुभयो पुनिता र लौका खोलाको इन्डस्ट्रियल एरियाको बारेमा। अब मलाई भन्दा मलाई आफैलाई लाज भइसक्यो। अब तपाईँहरूको अगाडि पनि म आउनुभन्दा पहिला सुरु भएको, 3 वर्ष मै मुख्यमन्त्री भइसके, अहिलेसम्म यसलाई टुङ्गोमा पुर्याउन सके अवस्था छैन। सबैभन्दा समस्या हाम्रो लगानीमा कहाँनिर छ भन्नुहोला भन्दाखेरि, त्यो अहिले पनि आएको कुरा ल्यान्ड एक्विजिसन, जुन चाहिँ जग्गा प्राप्तिको समस्या छ, त्यो सबैभन्दा जटिल पेचिलो समस्या छ। र वनसँगको सम्बन्धित जुन समस्या छ त्यो अर्को जटिल समस्या छ। यसलाई हामीले कानूनी रूपमा नै सरल सहज गराउन नसक्ने हो भने हामीले जुनसुकै छलफल गरे पनि त्यसलाई निरागत लागू गर्नलाई धेरै गाह्रो हुन्छ। सबैभन्दा प्रमुख कुरा भनेको हामीले यो जग्गा प्राप्ति ऐनलाई अथवा जग्गा प्राप्ति सम्बन्धी सरलता कायम गर्न सकेनौँ भने कसैले विश्लेषण गर्न गाह्रो पर्छ। त्यो कुरा सबैभन्दा ठुलो। अर्को कुरा भनेको अलिकति यो मैले भने कि जुन अविश्वास छ हाम्रो बीचमा सरकार अथवा हामी, प्रश्न चाहिँ के छौ भन्दाखेरि निजी क्षेत्रलाई आकर्षित नगरिकन अथवा निजी क्षेत्रको लगानीलाई बढुवा नगरिकन त्यो विकास पनि हुन सक्दैन, त्यो अर्थतन्त्रमा फड्को मार्न पनि सक्दैन, राज्य आफैले मात्र केही गर्न सक्दैन, त्यो त क्लियर छ। तर त्यो ल्याउनको लागि जुन निजी क्षेत्रलाई हामीले कानूनी जटिलता झन्झटबाट उहाँहरू मुक्त हुनुहुन्छ भन्ने हामीले विश्वास दिलाउन सक्नुपर्ने हो। अहिलेको वर्तमान अवस्थाको कानूनी जटिलता कारणले त्यो दिन सकेको अवस्था छैन, त्यसले गर्दाखेरि कानूनमा पनि हामीले सुधार गर्नुपर्ने आवश्यकता छ। र दोस्रो कुरा हाम्रो जुन पोलिटिकल स्टेबिलिटी छ, राजनीतिक अस्थिरता, त्यसले गर्दाखेरि पनि स्वदेशीलाई त अब यो पछि जस्तो भइसक्यो, यहाँ यस्तै यो भनेको छ, तर विदेशीहरू जो अथवा ठूला लगानीकर्ताहरूलाई त्यसले पनि असर पार्छ। किनभने एउटा सरकार आउँछ, त्यो काम अगाडि बढेर टुङ्गो नपुगे अर्को सरकार आइसक्छ, फेरि सुरुबाट त्यसलाई चाहिँ स्टार्ट गर्नुपर्ने अवस्था हुन्छ। यो पोलिटिकल अनस्टेबिलिटीले पनि हामीलाई कहीँ न कहीँ चाहिँ असर पारेको छ। त्यसले गर्दाखेरि यसलाई हामीले कसरी चाहिँ सर्ट आउट गर्न सकिन्छ, त्यसमा नै हामीले बढी विस्तारहरू अथवा साझेदारीमा चाहिँ हामीले काम गर्न सक्छौँ भन्ने मलाई लाग्छ। अब अर्को चाहिँ हाम्रो यो ओभरसाइट एजेन्सीहरूले जसरी चाहिँ आँखा गाडिरहेको छ, यो पनि अलिकति सभाएर चाहिँ मुख्यमन्त्री भइसकेपछि दुईवटा कुरामा पिपिपी मोडेलमा गर्न सकिन्छ होला, विदेशी पनि त्यसलाई आकर्षित गराउन सकिन्छ होला भनेर खेल गाउँ झालाबाज भने हाम्रो यो राजमार्गै पर्छ, पूर्वलादेखि दुम्गीरासम्मको त्यो हाम्रो प्रदेशको गौरवको आयोजना भनेर पनि आएको छ। त्यो डेढ गाउँबाट त्यो जुन टाढो छलेर त्यहाँ एउटा सुरु मार्गको सम्मान अध्ययन गराउनु पर्यो भने, अर्को हाम्रो यो घेम्चा सकिएपछि त्यहाँबाट नयाँ पुल निस्किने, त्यहाँ पनि सुरुङ मार्ग सम्भाव्यता अध्ययन गर्नु पर्यो भनेर हामीले बजेट पनि राख्यौँ। तर कर्मचारी साथीहरूले त्यो गर्न चाहनु भयो अनि मैले उहाँहरूलाई पटक पटक सोधेँ किन तपाईँहरूले यो गर्न चाहनु भएको छैन भन्दा उहाँले के भन्नुभयो भन्दाखेरि, यो यदि सम्भाव्य देखिएन भने यसको दोष चाहिँ हामीले बोक्नुपर्छ। यो अलिकति चाहिँ नि यस्ता कुराहरू जस्तो डिपिआरकै कुरा छ, डिपिआर कतिपय कुराहरू हुन्छ भन्ने पनि छैन नि छ, यो वर्ष गरेको डिपिआर अर्को वर्ष हुन्छ नै भन्ने छैन, सकेसम्म गर्ने नै हो। अब प्रोजेक्ट ब्याङ्कको कन्ट्रिब्युट पनि छ अथवा अहिले हाम्रो एकदम हाइसाउने गरेको कुरा छ, प्रोजेक्ट ब्याङ्कमा राख्नुपर्ने योजनाहरू डिपिआर नगरिकन हुन्न। अब ब्याङ्कमा राखेको योजना सबै त्यो अर्को वर्ष कार्यान्वयन हुन्छ भने त छैन, त्यहाँ त जम्मा पारेर राखेको नि, त्यो जम्मा भएका मध्येबाट कति चाहिँ गर्न सकिन्छ यो वर्ष अथवा अर्को वर्ष ठिकै ल्याउने गर्छ। अनि के भन्छ ओभरसाइट एजेन्सीहरूले भन्दाखेरि, ल अर्को वर्ष कार्यान्वयन नहुने योजनाको पहिल्यै चाहिँ डिपिआर गरेर किन खर्च गर्ने, किन राखिस्, यस्ता चाहिँ एउटा यो कानुनी जटिलता होइन, फेरि यो व्यवहारिक कठिनाई अथवा ओभर साइट एजेन्सीहरूको ओभर एक्टिभिटिजका कारणले यस्ता कुराहरू पनि भएको छ, यसलाई पनि हामीले चाहिँ अलिकति सर्ट आउट गर्नुपर्ने कुरा पनि छ। अब हाम्रो आफ्नै समस्या, हाम्रो कर्मचारीभित्र अथवा हामीभित्रैको मानिसको समस्या त अर्को, अहिले चाहिँ हाम्रो पहाडीजीले भन्नुभयो यो के अरे बेड होटलको बेडबाट काउन्ट हुन्छ, त्यो पेजबाट काउन्ट हुने होइन, रुमबाट काउन्ट गर्नुपर्छ। योभन्दा पहिला पनि उहाँहरूले मलाई यो कुरा भन्नुभयो, अहिले त्यही प्रोग्राम पछि मैले उहाँहरूलाई के भने, उहाँहरूले उठाएको ठिक हो, यो बेडबाट काउन्ट हुने होइन, बेड काउन्ट अस्पतालमा गर्ने हो, रुम काउन्टै गर्ने हो होटेलको, यो कानुन
2: हामीले जहिले पनि निजी साझेदारीको
0: सुन्दर र समृद्ध गण्डकी प्रदेश।
3: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
4: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार, प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकार

0: क्षेत्र गतिविधि नीति योजना कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रम समुन्नत गण्डकी गण्डकी प्रदेश सरकार र लगानी बोर्ड नेपालको आयोजनामा पोखरामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी अभिमुखीकरण पीपीपी कार्यक्रमको बारेमा केन्द्रित रहेर तयार पारेका छौं। गण्डकी प्रदेश सरकार र लगानी बोर्ड नेपालको आयोजनामा सार्वजनिक निजी साझेदारी अभिमुखीकरण कार्यक्रम लगानी बोर्ड आईबीएन का सहसचिव सुनिता नेपालले स्वागत मन्तव्यसँगै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो।
2: अहिले लगानी बोर्डले चाहिँ आयोजनाहरू कसरी विकास गर्छ, कसरी पहिचान गर्छ र यसलाई निर्माणको प्रक्रियामा कसरी लैजान्छ, यसमा निजी र सरकारको कस्तो भूमिका रहन्छ, हामीले जहिले पनि निजी साझेदारीको कुरा गर्दाखेरि यो एनले के परिकल्पना गरेको छ भने पूर्ण रूपमा

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

ठुलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गर्

0: तिम्रै माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो न रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस छामी करी करी विषय दिने कस्तो तिम्रो प्राणी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठाकी त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
2: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
3: विशेष जानकारी एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
2: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
4: रेडियो दिदी बहिनी 95.2 MHz

0: me a extreme energy drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
4: हार चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही असार 6 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही असार 6 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0767-242027। सम्पर्क मोबाइल नम्बर 98572-597।
7: 98511-89918।

0: बालेर टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी गर्न सक्छौ,
6: गर्न सक्छौ।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अझै कसरकार छ मारा मार छ तेरो लागि त्यो त तेरो पुलिस पछि तेरो पछि पछि त कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर

0: तिमी माया तिमीलाई कति पाइन्छ तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस छामी घरि घरि रिसा दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
2: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
3: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
2: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
4: रेडियो दिदी बहिनी 95.2 MHz

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
5: हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
6: यही असार 6 गते शनिबार
7: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
8: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
7: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
6: यही असार 6 गते शनिबार।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
8: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
7: सम्पर्क फोन नम्बर 067-2420-27
8: 420-27।
7: सम्पर्क मोबाइल नम्बर 98572-597।
8: 98511-89918।

0: नतेर सो टर्च बालेर जाऊ।
1: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: election. यो हो थाहासञ्चार नेटवर्क समयको आवाज.
1: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं. थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ.
2: अब बाँकी समाचार. तनहुँको व्यास नगरपालिकाले फोर्जनी वस्तु बिक्री गरी आमदानी गर्न थालेको छ. नगरपालिकाले

0: फोहोरलाई मोहोरमा परिणत गरी बिक्रीका लागि आर्थिक वर्ष 2081-82 आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरिएको पालिकाले जनाएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको हो।
1: कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभ कालिका गाउँपालिकाका रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेको सरकारी तथा गैर सरकारी संघ संस्थाले जनाएका छन्। हुडुनडेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीप कुमार साईले तिलागुफा नगरपालिका 10 स्थित रेड पाण्डा संरक्षण वन क्षेत्र रूडुबन्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेड पाण्डा भेटिएको बताउनुभयो। महावै गाउँपालिकाको महाबु पाटन क्षेत्रमा रेड पाण्डाको उचित व्यवस्थापन वासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेड पाण्डा भेटिएको गाउँपालिकाले जनाएको छ। रेड पाण्डा विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ। जंगलमा घाँस दाउरा गर्दा हुने मानवीय चाँप, डडेलु र कुकुरको आक्रमणका कारण रेड पाण्डाको वासस्थान संकट पर्दै गएको संरक्षण कर्मीहरूले बताउने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको संवाद पुनः अघि बढ़ाएर कोरियाली प्रायद्वीपमा तनाव कम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हालै सम्पन्न G7 समितिका क्रममा ट्रम्पसँग भएको भेटवार्तामा उत्तर कोरिया सम्बन्धी विषयमा विस्तृत छलफल गर्दै शान्तिपूर्ण समाधानका लागि अमेरिकी नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति लीले मध्यपूर्वमा इरानसँगको तनाव व्यवस्थापनमा ट्रम्पले खेलेको भूमिकाको चर्चा गर्दै अब उत्तर कोरियासँगको कूटनीतिक पहलमा पनि सक्रिय हुन आग्रह गर्नुभएको बताइएको छ। जवाफमा ट्रम्पले उत्तर कोरिया सम्बन्धी समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपति कार्यालयको भनाइ छ। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि समझदारीतर्फ प्रगति भइरहेका बेला वाशिङटनको कूटनीतिक ध्यान अब उत्तर कोरियातर्फ मोडिन सक्ने विश्लेषण समेत भइरहेका छन्।
1: आईसीसी महिला टी20 विश्वकपमा आजको पहिलो खेलमा अहिले अस्ट्रेलिया र बंगलादेश बीच प्रतिस्पर्धा भइरहेको छ। लिड्सको हेडिङ्गे क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ताजा अवस्थामा 18.4 ओभरको खेल सकिँदा 9 विकेटको क्षतिमा 130 रन बनाएर खेलिरहेको छ। बलियो टोली अस्ट्रेलिया समूहको आफ्नो दोस्रो खेल खेल्दैछ। अस्ट्रेलियाले यसअघि सम्पन्न पहिलो खेलमा दक्षिण अफ्रिकालाई 65 रनले पराजित गर्दै शानदार शुरूआत गरेको थियो। बंगलादेश पनि आफ्नो विजयी लय कायम राख्ने दाउमा छ। अघिल्लो खेलमा बंगलादेशले नेदरल्याण्डसलाई 6 विकेटले हराएको थियो। आजै साँझ 7:15 भारत र नेदरल्याण्ड तथा 11:15 दक्षिण अफ्रिका र पाकिस्तान भेट्दैछन्। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मन्त्रीको स्पष्टीकरणमा चित्त नबुझेपछि श्रम संस्कृति पार्टीका सांसदले गरे बेल घेर र नाराबाजी। 15 मिनटका लागि स्थगित बैठक आधा घण्टा बितिसक्दा समेत शुरू भएन।
1: काठमाडौँ प्रहरीको स्वीप अपरेशनमा 1400 बढ़ी पक्राउ, 21 विदेशी महिला डिपोर्ट।
0: राहदानी छपाईमा अनियमितता, थप 2 जना पक्राउ। चितवनमा लामो समयदेखि निष्क्रिय रहेका 29 सहकारी संस्थाको दर्ता खारेज।
1: ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढ़ाउन दक्षिण कोरियाको आग्रह, शान्ति पहलमा सक्रिय भूमिका खेल्न अपील।
0: र महिला टी20 विश्वकपमा टस हारेर बंगलादेश ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

कैयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैलाई खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन।

बाबा त मान्दावेस अनि चलाइ ठुलो मान्छेलाई कुट्नु हुँदैन आउनु नि बुढी

Thank you.

0: दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौं, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि मोदी गाउँपालिका परिषद।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: सामाजिक सञ्जालजी छानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइलमा त फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खनयामो बिमारी छानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्खलैजी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: रेडियो दिदी बहिनी 95.2 MHz।

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: अनुरोधक अध्यक्ष तोरण मल्ल ठकुरी राज, उपाध्यक्ष यामकुमारी राणा एवं पैयौं गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: घर मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: Media Extreme Energy Drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर उज्जवल शर्मा कर्णेल
5: यही असार 6 गते शनिबार
6: पाग्दुङ मेडिकल हल कुष्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाघ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही असार 6 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674242027
7: 4207।
6: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9851988918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू,
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
11: ब्याङ्की खैमज बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठिकदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
5: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
6: आज पनि मातिएर आएछन्, होइन कति ढोक्न सके होला भने।
7: कति बेर लगाए जाबो ढोका खोल्न पनि।
6: होइन तपाईँलाई आफ्नो स्वास्थ्यको, मेरो अनि लालावालाको अलिकति पनि ख्याल छैन। जहिले पनि यसरी रक्सी मात्र धोकेर जीवन चल्छ। आफ्नी बहिनीमा कहाँबाट कहाँ पुगिसके, आफ्नो भने भएको यही घरबार पनि जाला भन्ने डर।
8: धुमपान र मध्यपान जस्ता खराब आचरणहरूबाट टाढा रहौं, सुखी अनि स्वस्थ जीवन बिताऊ।
9: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
10: जसको नाम नै पर्याप्त छ,
11: दिदी बहिनी,
10: दिदी बहिनी,
11: दिदी बहिनी,
10: रेडियो दिदी बहिनी,
11: हामी
10: गर्न सक्छौ,
11: हामी
10: गर्न सक्छौ,
11: गर्न सक्छौ।

0: त्यो सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: नै प्रतिवादी बनाउनु पर्ने जिकिर, आफ्नो पक्ष निर्दोष रहेको दावी, सफाई दिन प्रतिवादीका कानून व्यवसायीको माग, झापाका चिया उद्योग र बगान भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने, बर्दियाका उख किसान आन्दोलनमा
1: नेपालको आर्थिक सामाजिक विकासका लागि जर्मनीले 3,76,00,000 युरो प्रदान गर्ने, भरतपुर महानगरका दर्जनौ दुग्ध सहकारीको दर्ता खारेज, असोज मशान्तभित्र विवरण बुझाउने पुराना कम्पनीको सबै कर जरिवाना मिना हुने।
0: रूसी राष्ट्रपति पुटिनले G7 समापन सँगै काउन्टर शिखर सम्मेलनको आयोजना गर्ने, युद्ध विरामका बीच पनि लेबनानमा इजरायलको आक्रमण जारी, पाकिस्तानले महिनावारीमा प्रयोग हुने सामग्रीमाथि लाग्दै आएको कर हटाउने,
1: र फिफा विश्वकपमा आज राति पोर्चुगल र कंगो तथा इंग्ल्याण्ड र क्रोएसिया बीच खेल हुँदै अर्जेन्टिनाले गर्यो खेलको शानदार शुरूआत, मेस्सीको उत्कृष्ट ह्याट्रिक, पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रीहरूको जवाब सम्बन्धी खबरबाट, बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले आज जवाब दिएका छन्। प्रतिनिधि सभामा सांसदको प्रश्नमा मन्त्रीले जवाब दिएका हुन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यही असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने जानकारी गराउनु भएको छ। वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। साथै उहाँले राज्य कोषबाट सहकारीका नाममा कुनै पनि खर्च नभएको दावी गर्नुभएको छ।
5: हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन, त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ। साथै 3 महिनाभित्र 3,54,49,000 रूपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाधर परिवारका सदस्यहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनुभयो। मन्त्रालयका लागि बजेटको आवश्यकता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाइ थियो।
6: बिनाको घोडा हो यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा 2 प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बन्द तथा रोकड अवस्थामा रहेका सहकारी सरकारी उद्योगलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले 7 सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभयो। मन्त्री कुमारीका अनुसार सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको 3 महिनाका लागि पुग्ने गरी भण्डार भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ। यता कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै वहाँले वन्यजन्तुका कारण प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। वहाँले चिया उद्योगीका समस्या समाधान गर्न पहल गरिरहेको जानकारी दिनुभएको छ।
7: विगतमा जस्तै सहज रूपमा निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधानका लागि मन्त्रालयको गम्भीर भएर पहल गरिरहेको छ र यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छु।
1: संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मुलुकको दूरसंचार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले नेपाल वायु सेवा निगमलाई माथि उपासनाका लागि उपयुक्त मोडलको खोजी भइरहेको आज प्रतिनिधि सभामा जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढ़ाउनका लागि उक्त तयारी भइरहेको भन्दै वहाँले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो। आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउनु भएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सांसदहरूले नै जनताका जल्दा बल्दा समस्याहरू समाधान गर्नका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै रासोपाका सांसदहरूले आफै सम्मिलित सरकारको बजेट विनियोजन प्रणालीमाथि प्रश्न उठाउँदै बजेट पुनरावलोकन गर्न र नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न माग गरेका हुन्। बैठकमा बोल्दै रासोपाकी सांसद इन्दिरा राणा मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको ध्यान आकर्षण गराउनुभयो। यस्तै रासोपाकी अर्की सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्नुभयो। खेतीपातीको मुख्य समयमा किसानले मलको चरम अभाव बेहोर्दा समेत सरकारले उक्त समस्या समाधानका लागि पर्याप्त चासो दिन नसकेको उहाँको गुनासो थियो। बैठकमा राजसभाका सांसद विश्वराज पोखरेलले देशका विभिन्न भागमा बढ़िरहेको बाँदर नियन्त्रणका लागि विशेष खालको ठोस कार्यक्रम ल्याउन सरकारलाई दवाब दिनुभयो।
1: संसदमा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले आज त्यसप्रति आफ्नो ध्यान आकर्षण भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह बालेनको विवादित अभिव्यक्ति उप रूलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाउनु भएको थियो। यो विषयमा लगत्तै सभामा नियमापत्ति भएको थियो।
0: नक्कली भूटानी शरणार्थी मुद्दामा प्रतिवादीहरूका कानून व्यवसायीले जारवालालाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा मुद्दाको सुनवाईका क्रममा प्रतिवादीहरूका कानून व्यवसायीहरूले जारवाला गजेन्द्र बुढाथोकी, राजकुमार रेग्मी र नक्कली प्रतिवेदन प्रहरीमा बुझाउने सुनिता गौतम रेग्मीलाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर गरेका हुन्। बुढाथोकीसँग नेपाल र अमेरिका दुवैको नागरिकता भएको प्रतिवादीका कानून व्यवसायीले बताए। भूटानी शरणार्थी प्रकरणसँग नभई मानव ओसार पसारसँग सम्बन्धित मुद्दा भएको जिकिर उनीहरूले गरेका छन्। यो मुद्दालाई अमेरिका जानका लागि बुढाथोकी र रेग्मीलाई पैसा बुझाएको प्रकरणका रूपमा लिनुपर्ने उनीहरूको दावी थियो। उनीहरूले जायरवालालाई नै प्रतिवादी बनाएर अनुसन्धान गर्नुपर्ने दलिल इजलासमा पेश गरेका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केशव दुलाल, केशव तुलाधार, निराजन खरेल, सानु भण्डारीका कानून व्यवसायले बहस सकेका छन्। आज इन्द्रजीत रायका कानून व्यवसायको बहस नसकिएकाले नक्कली भूटानी शरणार्थी मुद्दा भोलिका लागि पनि हेर्दा हेर्दैमा राखिएको छ। प्रतिवादीहरूका कानून व्यवसायीहरूले आफ्नो पक्ष निर्दोष भएको दावी गर्दै सफाई दिन माग गरेका छन्।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी ई पासपोर्टको ठेक्काको अनुसन्धान गर्ने क्रममा थप दुईजनालाई नियन्त्रणमा लिएको छ। अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनीका नेपालका स्थानीय प्रतिनिधि मनिन्दर राज मल्ललाई नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतका अनुसार उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको र आज विशेष अदालतमा पेश गरिएको हो। विशेष अदालतले मंगलबारबाट लागू हुने गरी अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। राहदानी विभागले 64 लाख ई पासपोर्टका लागि बोलपत्र आह्वान गर्दा आचार्य विभागमा लेखा प्रमुख रहेका थिए।
0: नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार 4 गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि त्यहाँ स्थित चिया उद्योगीले यो कदम चालेका हुन्। नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब 12-14 अर्ब रहेको र त्यसमध्ये करिब 5 अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताउनुभयो। नेपाल चिया उत्पादक संघ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाव दिनुभएको छ। उहाँले विकल्पमा बंगलादेश पाकिस्तान लगायतका तेस्रो मुलुकका चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गर्दिन पराजुलीले सरकारसँग माग गर्नुभएको छ। चिया क्षेत्रले करिब 60,000 श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ भने वार्षिक 1 अर्ब राजस्व बुझाउँदै आएको छ।
8: संघीय गणतन्त्र जर्मनीले नेपाल संघको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ र आगामी 2 वर्षका लागि 3.76 करोड़ युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ। काठमाण्डमा सम्पन्न नेपाल जर्मनी विकास सहकारी सम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो। दुवै देशले ऊर्जा दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढ़ाउने सहमति गरेको नेपाल स्थित जर्मनीको राजदूतावासले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड सह संयोजक माधवपुरा नेपालमाथि वैचारिक विचलन पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै 36 बुधे असन्तुष्टि पत्र पठाउनु भएको छ। उहाँले संयोजक प्रचण्डले एक पत्र मार्फत आफ्नो तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ। पार्टी एकता भएको 7 महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारी विहीन बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाउनु भएको छ। पत्रका आधारमा नेता खनालले प्रचण्ड र माधव नेपालमाथि जिम्मेवार विहीन बनाएर आफूमाथि अपमान गरेको उल्लेख गर्नुभएको छ। विगत 6 दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको 7 महिनासम्म पूर्ण रूपले जिम्मेवारी विहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप खनालले लगाउनु भएको छ।
3: भरतपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालन अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय र कानून व्यवस्था गर्ने 29 सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्धन शाखाले आज सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत रद्द भएको घोषणा गरेको हो। यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था छन्। महानगरपालिकाका अनुसार खारेजीमा परेका सहकारी संस्थाले तोकिएको न्यूनतम कानूनी प्रक्रिया र दायित्व समेत पूरा गरेका थिएनन्। कानूनत सरकार सहकारी संस्थाले आफ्नो कारोबारलाई सहकारी व्यवस्थापन सूचना प्रणालीमा मासिक र वार्षिक रूपमा अद्यावधि गर्नुपर्ने, आर्थिक वर्ष शुरू भएको 3 महिनाभित्र लेखा परीक्षण गराउनुपर्ने र 6 महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
2: सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान रकम हालसम्म भुक्तानी नगरेको भन्दै बर्दियाका उखु किसान आन्दोलनमा उत्रिएका छन्। सरकारले घोषणा गरेको अनुदान समयमा नपाएको तथा अन्य जिल्लाका किसानले अनुदान सुविधा प्राप्त गरिसक्दा पनि बर्दियाका किसानलाई व्यवस्था गरिएको भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन्। किसानहरूका अनुसार सरकारले उखुको मूल्य निर्धारण गर्दा प्रति क्विन्टल 70 रूपियाँ अनुदान दिने प्रतिबद्धता जनाएको थियो, तर हालसम्म उक्त रकम नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाई छ। बर्दियाका किसानलाई सुविधा नदिएको भन्दै सरकारसँग अनुदान माग गरिएको छ। बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मीले कृषि मन्त्रालयका सचिवको भनाई उद्धृत गर्दै धान क्षेत्र भन्दै उखु खेतीमा रोक लगाइएको बताउनु भएको छ। यसै क्रममा उखु किसानहरूले भोलि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र यसै क्रममा उखु किसानहरूले आज प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र समेत बुझाएका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ। प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको हो। पर्यवेक्षकलाई थप 2,000 तोकिएको छ। पर्यवेक्षकलाई 5,000 तय भएको छ। आर्थिक रूपमा विपन्न सदस्यका लागि पार्टीले सहायताको सञ्चालन गर्ने जानकारी गराएको छ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या 3,000 हाराहारी रहनेछ। राष्ट्रपाले प्रथम महाधिवेशन यही महिना असारको 7 9 गतेसम्म चितवनमा गर्ने गरी तयारी गरिरहेको छ। पार्टी गठन भएको 4 वर्ष पुगेको एकै दिनबाट महाधिवेशन शुरू गर्न लागिएको हो।
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा 1,20,00,000 रूपियाँ कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको जनाएको छ। जेठ 2083 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ। समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान गरिएको तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 ऋण रकम असुली गरेको जनाएको छ। समितिले बचत फिर्ता ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी सोही बमोजिम काम शुरू भएको समस्याग्रस्त सहकारी संस्था पुनः संरचना तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको छ।
3: लुम्बिनी प्रदेशसभा विशेषाधिकार समितिको आतिथ्यमा आयोजित विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलनले सात बुँदे लुम्बिनी घोषणा पत्र 2083 जारी गरेको

सात प्रदेश सात घोषणा अवधारणा अन्तर्गत आयोजित सम्मेलनले प्रदेश सभाको स्वायत्तता संसदीय अभ्यासको सुदृढीकरण तथा विशेषाधिकार सम्बन्धी कानूनी व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड़ दिएको हो। दुई दिनसम्म चलेको सम्मेलनमा बागमती सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो। घोषणा पत्रमा कार्यपालिका र व्यवस्थापिका बीच सन्तुलित सम्बन्ध आवश्यक रहे पनि व्यवस्थापिकाको निर्देशन निगरानी र खबरदारीको भूमिकामा हस्तक्षेप हुन नहुने उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। असोज मसान्त भित्र विवरण बुझाउने कम्पनीको पुराना सबै कर र जरिवाना मिना हुने भएको छ। तोकिएको म्यादभित्र विवरण नबुझाएका र अध्यावधिक नगरेका कम्पनीहरूका लागि कर शुल्क दस्तुर वा जरिवानामा मिना हुने भएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठका अनुसार सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 विशेष व्यवस्था बमोजिम यो श्रेष्ठता र सहुलियत प्रदान गरिएको हो। कम्पनी ऐन 2063 बमोजिम दर्ता भई समय नै आफ्नो कानूनी विवरण पेश नगरेका, अध्यावधिक नगरेका वा बुझाउनु पर्ने कर शुल्क र जरिवाना दाखिला नगरेका कम्पनीहरूलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो। यस व्यवस्था अन्तर्गत कम्पनीहरूले आफ्नो व्यवसायलाई पुनः नियमित रूपमा जारी राख्न वा कम्पनी कानूनी रूपमै दर्ता खारेज गर्न चाहेमा आगामी 2083 साल असोज मसान्त भित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
2: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 83-84 भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलंगे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको छ। त्यसकै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ विनियोजन गरेको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढ़ाले जानकारी दिनुभएको छ।
1: बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापकीय पद 3 महीना भन्दा धेरै अवधि रिक्त राख्न नपाउने भएका छन्। केन्द्रीय बैंकले उच्च व्यवस्थापक पद खाली भएको 3 महीनाभित्र अनिवार्य नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधन मसौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि, ओभरटाइम, ओटी गर्ने समय लगायत विषयलाई संशोधन प्रस्ताव नेपाल राष्ट्र बैंकले गरेको हो।
2: आज अघिल्लो दिनकै अंकमा शेयर बजार थामिएको छ। आजका दिन नेप्से परिसूचक जम्मा 0.08 अंक हरियोमा सीमित रह्यो, जसका कारण हिजोकै अंक 2705 नेप्से स्थिर रहेको छ। अघिल्ला 4 दिन लगातार नेप्से घटेको थियो। मंगलबार 6, सोमबार 12, शुक्रबार 4 र बिहिबार 8 अंकले घटेको थियो। आज बजारको उतार चढ़ाव न्यून रह्यो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 4 अर्ब 4 करोड़को कारोबार भएकामा आज 3 अर्ब 61 करोड़को भयो। 120 कम्पनीको मूल्य बढ़दा 135 घटेको छ भने 16 स्थिर रहेको छ। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रहेको छ।
1: अब विदेशका खबर। फ्रान्समा आयोजित G7 बैठक समापनको संघारमा पुगेको छ। समापनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका नेताहरूलाई समेटेर 2 दिने रूस आसियान शिखर सम्मेलनको आयोजना गर्ने संचार माध्यमहरूले जनाएका छन्। युक्रेनमाथि गरेको आक्रमणका कारण अधिकांश पश्चिमी देशहरूले बहिष्कार गरेपछि रूसले विश्वका अन्य क्षेत्रहरूसँग आफ्नो सम्बन्ध मजबूत बनाउन खोजिरहेका बेला मध्य रूसको कजान शहरमा यो बैठक हुन लागेको हो। यसलाई काउन्टर शिखर सम्मेलनको रूपमा पनि मानिएको छ। यो बैठकमा भियतनाम, फिलिपिन्स, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, सिंगापुर, म्यानमार र लाओसका नेता तथा उच्च अधिकारीहरू सहभागी हुने कार्यक्रम छ।
2: अमेरिका र इरान बीचको फ्रेमवर्क सम्झौतामा इरानमा लगानी भेट्टाउनका लागि 300 अर्ब डलरको निजी कोषको रूपरेखा तयार गरिएको छ। यस सम्झौताबारे प्रत्यक्ष जानकारी राख्ने स्रोतले रोइटर्सलाई बताए अनुसार उक्त कुल रकमको आधाभन्दा बढ़ी हिस्सा यसअघि नै सुनिश्चित भइसकेको छ। वाशिङटन र तेहरानले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन्। यता पाकिस्तान सरकारले सेनेटरी प्याड तथा महिनावारीमा प्रयोग हुने अन्य सामग्रीमाथि लाग्दै आएको 18% बिक्री कर हटाउने घोषणा गरेको छ। प्रजनन स्वास्थ्य र महिला अधिकारका पक्षधरले यो निर्णयलाई महिनावारी सम्बन्धी सामाजिक कलंक हटाउने दिशामा महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्। गत साता सार्वजनिक गरिएको नयाँ आर्थिक वर्षको बजेट मार्फत सरकारले सेनेटरी सामग्री र गर्भ निरोधक साधनमाथिको 18% कर हटाउने योजना घोषणा गरेको हो।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति 2 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 11:15 पोर्चुगल र कंगो तथा राति 12:00 इंग्ल्याण्ड र क्रोएसिया बीच खेल हुनेछ। आज बिहान भएको आफ्नो पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले शानदार जीत हात पारेको छ। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो शुरूआत गरेको हो। मेस्सीले 17, 60 र 76 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जीत सुनिश्चित गरे। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संख्या 16 पुगेको छ। यसका साथै उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी बनेका छन्। यसै गरी अस्ट्रेलियाले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को एरिया रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले जोर्डनलाई 3-1 पराजित गर्यो। अस्ट्रेलियाको जीतमा रोमानो स्विटनिड र मार्को अर्टानोभिकले एक एक गोल गर्दा एक गोल उपहार पायो। खेलको 20 मिनटमा रोमानोले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए तर 50 मिनटमा अली ओलवानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: बजेटमाथि उठेका प्रश्नको मन्त्रीले दिए जवाफ। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागि परेको दावी। जनताका जल्दा बल्दा समस्यामा बजेट नदिएको भन्दै आफ्नै दलका सांसदले गरे सरकारको आलोचना।
1: नक्कली भूटानी शरणार्थी मुद्दामा जायरवालालाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर। आफ्नो पक्ष निर्दोष रहेको दावी। सफाई दिन प्रतिवादीका कानून व्यवसायीको माग। झापाका चिया उद्योग र बगान भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने।
2: नेपालको आर्थिक सामाजिक विकासका लागि जर्मनीले 3,76,00,000 युरो प्रदान गर्ने। भरतपुर महानगरका दर्जनौ दुग्ध सहकारीको दर्ता खारेज। अस्रष्ट मसान्तभित्र विवरण बुझाउने पुराना कम्पनीको सबै कर र जरिवाना मिना हुने।
1: रूसी राष्ट्रपति पुटिनले G7 को समापनसँगै काउन्टर शिखर सम्मेलनको आयोजना गर्ने। युद्ध विरामका बीच पनि लेबलानमा इजरायलको आक्रमण जारी। पाकिस्तानले महिनावारीमा प्रयोग हुने सामग्रीमाथि लाग्दै आएको कर हटाउने।
2: र फिफा विश्वकपमा आज राति पोर्चुगल र कंगो तथा इंग्ल्याण्ड र क्रोएसिया बीच खेल हुँदै अर्जेन्टिनाले गर्यो खेलको शानदार शुरूआत। मेस्सीको उत्कृष्ट ह्याट्रिक। पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएम 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएम 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न
0: सक्छौ, गर्न सक्छौ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी, पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय।
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी, सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ।

0: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथिति को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोडा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
1: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
0: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल 7 वटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको उहाँले संसदमालाई जानकारी गराउनुभयो।
3: नेपाल आयल निगमबाट सिलीगुड़ी, चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
0: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
4: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारै हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: हाल रहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंक एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको छ। संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो, र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह के का उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
6: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम।
7: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदै
6: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: पिस्तारा कुरिरहेका छन्, जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दै के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: समस्या समाधानका लागि बजेट कति पर्सेन्ट
12: विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
13: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
14: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्म सम्भारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधिक गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 वटा नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 वटा स्तम्भको मर्म सम्हार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 वटा सीमा स्तम्भको मर्म सम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष, प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
15: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
16: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
17: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा, बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ यो विषयमा। बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन। बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
18: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 देखि। यो छानामा, रेक्चामा, कल्चुडुङमा, अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? वर्षा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई यही समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
16: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु हुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
19: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ नि अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो, अर्को चाहिँ नि अब अरू प्राविधिक केही समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
16: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बस्न खोपको आवश्यकता।
20: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
6: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बस्ने बारेमा साथी लील प्रकाश चन्दले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
20: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाई भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो अथवा सधैँ आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेलचक्राइ गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केसहरू पनि देखेको थियो। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माइल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्थित भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेजको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
1: साथीसँग छरछिमेका साथी भाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावक लाएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने संकेतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
20: पाउँछ? यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि, त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
1: लक्षण देखिसकेको
20: यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिक घरहरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: अनि यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी, जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
20: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै
20: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
1: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
20: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाऊँ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
1: साबुन पानी यदि त्यहाँ भेटिएन, साबुन भेटिएन भने
2: कुनै पनि डिटर्जेन्ट
20: कुनै पनि
1: त्यो भनेको
20: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
6: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्तै महत्वपूर्ण छ खेत जोत्नेदेखि बिउ रोप्ने गोडमेल गर्ने बाली भित्र्याउने र पशुपालनसम्मका अधिकांश काममा महिलाको सक्रिय भूमिका देखिन्छ तर एउटा महत्वपूर्ण प्रश्न अझै उठिरहेको छ उत्पादन गर्ने महिलाको आमदानीमाथि नियन्त्रण कति छ
0: आजको साझा आवाजमा हामी यही विषयमा कुरा गर्दैछौ कृषि क्षेत्रमा महिलाको श्रम आमदानी र निर्णय प्रक्रियामा उनीहरूको पहुँच र अधिकार बारे
2: नामनुमा बस्नेत हो तुलसीगोर 11 नम्बर वडा बेल्टागुरामा बस्छु म हामीले मकै खेती गरेका छौँ मकै खेती घर सल्लाह गरेर मकै भाँचेर कहाँ लग्ने कसरी बेच्ने भनेर घर सल्लाह गर्छौँ अब अन्त त कहाँ लग्ने हो र बसारको लगेर मकै बेच्छौँ
3: मेरो नाम रामप्यारी चौधरी हो म तरकारी खेती गर्छु तरकारी खेती गरेर घर सल्लाह गरेर टिपेर कसरी व्यवस्थापन गर्ने भनेर अनि बेच्न लग्छु बजारमा त्यही पैसाले घर खर्च पार्छु
4: मेरो नाम सुमित्रा चौधरी हो तुलसीपुर 11 बेलतौरामा बस्छु मका खेती गरेका छु अनि मका भाँचिन घर सल्लाह गरिन तुलसीपुर घोराई रोडमा बेच्न जान्छु अनि घर खर्च यसैबाट हुन्छ केटाकेटी पढाउने अनि
1: भर्खरै तपाईँले सुन्नुभएको यी आवाजहरू तपाईँलाई आफ्नै भोगाई जस्तो लाग्यो कि यी आवाज प्रतिनिधि आवाजहरू हुन् महिला किसानको भोगाईको
0: अधिकांश महिला किसानका अनुभव के छ खेतीपाती बेच्ने निर्णय कसले गर्छ कमाएको पैसा कसले चलाउँछ यसमा महिला किसानका अनुभव फरक फरक भए पनि एउटा साझा विषय भने स्पष्ट देखिन्छ आर्थिक निर्णयमा महिलाको भूमिका अझै सीमित छ
1: कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन्
5: पाल्पाको तानसेन 8 मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
5: तिनौ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा क्षेत्रमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहेर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
6: पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गरेर त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, मान्छे सल्लाह गरेर गरिन्छ। अब त्यही अब घर खर्च अब व्यवहार मिलाउनै पर्यो, यसो व्यवहार घर खर्च परिवार छोराछोरी पढाउन ओर्न खर्च त्यसैबाट चलाइन्छ।
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफी अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी ऋषि 3 दशक भन्दा लामो समय देखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
8: सरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउति गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा राख्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला पहिला त अब थाहा नभएर जस्तो पनि छर्यो, आजभोलि अब केसी तालले मैले तालो लिँदा लिँदै
9: सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार 3 हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण कार्य शुरू गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्यजनाका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्रै बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगत 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि हालसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद रहेको भन्दै सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्लाधिकारी सीडीओको अध्यक्षतामा गठन हुने समितिले सुकुम्बासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उहाँले बताउनुभयो।
10: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौडा कपड़ा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताउनु भएको छ। उहाँले कपड़ा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य पनि कार्य अघि बढ़िसकेको जानकारी दिनुभएको छ।
9: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि अफिसियल लोगो सार्वजनिक गरेको छ। क्रान्तिको प्रत्येक नीलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर राखेर लोगो सार्वजनिक गरिएको हो। राष्ट्रपाको महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी तयारी भइरहेको हो। पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन समारोह हुनेछ। बन्द सत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ। उद्घाटन सत्रमा 50,000 हारारीमा उपस्थित हुने अनुमान रासोपाको छ। उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। बन्द सत्रमा करिब 3,000 प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनको संघारमा आइपुग्दा 6 प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। अब मधेस प्रदेशको अधिवेशन मात्रै गर्न बाँकी छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
12: गुणस्तरीय प्लम्बिङको प्रवर्द्धना
13: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन घरको।
15: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
9: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
10: नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने गर्छ, तर आज जून 17 भइसक्दा पनि भित्रिएको छैन। विभागले यो वर्ष मनसून सरदर भन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरे पनि हालसम्म भित्रन नसकेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेको छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा पर्ने देखिएको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा नेपालमा अबको 4-5 दिन अझै मनसून आगमनको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
16: एलिनोमा चाहिँ कम पानी पर्ने भनेर पनि हामीले मनसुनको आउटलुक पनि सार्वजनिक गरेको अवस्था हो र एलिनो भएका वर्षहरूमा चाहिँ केही वर्षहरूले हेर्दाखेरि चाहिँ मनसुनको आगमन नै ढिलो भएको पनि देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ यसपालि पनि अब मनसुन आगमन हुन अझै केही दिन देखिन्छ। अब कमसे कम 4-5 दिन चाहिँ अब आउने 4-5 दिन अझै मनसुन आगमन चाहिँ नेपालमा हुने छैन, त्यसपछि पनि केही दिन लाग्न सक्छ।
10: गत वर्ष भने मनसून औसत समयभन्दा 2-7 अगावै भित्रिएको थियो। यो पटक भने मनसूनमा देशका अधिकांश ठाउँमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढ़ी हुने आकलन विभागले गरेको थियो। यस्तै आज राति देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
16: भारी पानी कतै पनि पर्ने देखिँदैन, कोशी

0: सम्भावना छ। यो मध्य र पश्चिमका तराईहरूमा चाहिँ वर्षा हुने देखिँदैन र भोलि पर्सिको कुरा गर्दाखेरि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा अझै गर्मी बढ्ने तातो दिन तातो लहरसम्म नै हुन सक्ने सम्भावना देखिएकोले त्यसबाट बच्नको र अत्यावधिक मौसमी सूचनाको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जाल पनि हेर्न हुन सबैलाई आग्रह गर्न चाहन्छु।
1: जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्वीप अपरेशन अन्तर्गत 1410 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरेको जनाएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरी 179 महिला 1218 पुरूष र अन्य 3 जनालाई पक्राउ गरी कार्यवाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्वीप अपरेशन चलाएको थियो। उक्त अवधिमा काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश र केन्याका 21 महिलालाई नियन्त्रणमा लिई रिपोर्ट गरिएको छ। जेठमा जघन्य तथा गम्भीर अपराधमा 257 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराध 494 र अन्य 358 गरी 1160 मुद्दा दर्ता भएका परिषदले जनाएको छ। यस्तै जेठमा जघन्य तथा गम्भीर अपराध 257, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराधसँग सम्बन्धित 494 र अन्य 358 गरी 1160 मुद्दा दर्ता भएका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी 1 मुद्दाको अनुसन्धान भएको छ भने हुण्डी सम्बन्धी 2 मुद्दामा 20,75,500 रूपियाँ बिगो रकम सहित मुद्दा दर्ता भएको छ। सो अवधिमा 122 महिला र 882 पुरूष गरी चालू मुद्दातर्फ 1400 अभियुक्त पक्राउ परेका प्रहरीले जनाएको छ।
2: पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताहरू बढ़िरहेको पाइएको छ। गृह मन्त्रालयले 2076 गरेको सर्वेक्षण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको छ। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्क अनुसार हाल नेपालमा 1,34,000 बढ़ी लागू औषध प्रयोगकर्ताहरू पहिचान भएका छन्। लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता दुर्गा राजा रेग्मीले हाल प्रदेशगत रूपमा नेपालमा सबैभन्दा बढ़ी प्रयोगकर्ता बागमतीमा 35% तर सबैभन्दा कम कर्णालीमा 1% रहेको बताउनुभयो। उहाँले बढ़ी 35% व्यक्ति 25 देखि 29 वर्ष उमेर समूह भित्रका लागू औषध बढ़ी रहेको बताउनुभयो। प्रवक्ता रेग्मीले लागू औषध नियन्त्रणका लागि समय अनुसारको उचित प्रविधि, तालिम र आवश्यक जनशक्ति नहुँदा अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो।
3: फाइन्ड आउट गर्ने किटहरू, यो कुन किसिमको चाहिँ लागू औषध हो भन्ने पत्ता लाउने चाहिँ किटहरू हामीसँग नभएको होइन, छन् तर सीमित मात्रामा। त्यो त अब दिनै पिछेको यो टेक्नोलोजी बढ्दै जाने, अब त्यो काममा लाग्नेहरू अझ चाहिँ परिष्कृत हुँदै जाने हुँदाखेरि समय अनुसारको प्रविधि, तालिम, प्रविधि सिप त डेफिनेटली हामी प्रहरीहरूलाई पनि आवश्यकता पर्ने नै भइगयो, पर्छ नै, परिरहेको छ।
2: लागू औषध प्रयोगकर्ता र कारोबारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीको प्रयास सार्थक भइरहे पनि थप सफलताका लागि सरोकारवाला सबैको सहयोग आवश्यक रहेको प्रवक्ता रेग्मीको भनाई छ। उहाँले सोचे अनुरूप अहिले पनि मुख्य कारोबारीलाई समाउन नसकिनुमा नेपाल भारत बीचको ठूलो खुल्ला सीमाना नै प्रमुख चुनौती रहेको बताउनुभयो।
3: विभिन्न किसिमका चाहिँ लागू औषधहरू समातेर कानूनी कारवाहीको दायरामा ल्याइराखेको छ। ठूलो खुला सिमानाले गर्दा अब प्रहरी एक्लैले मात्रै गर्न सक्ने अवस्था चाहिँ देखिँदैन। सरकारवाला सबै तह तबकाको पनि साथ सहयोग इन्भल्भमेन्ट चाहिँ एकदमै अत्यावश्यक छ। पारी इण्डियापट्टिबाट चाहिँ यता कारोबार गर्ने पठाउने डिलरहरू पनि धेरैजना समातेर कानूनी कारवाहीमा ल्याएको हामीले छ, तर अब समाउनलाई गाह्रो। अब छिमेकी देशहरू अन्य टाढाका देशबाट पनि अब यो ऱ्याकेट अनुसार चाहिँ सञ्चालन हुने हुँदाखेरि चाहिँ अब मेन पठाउने कारोबारीसँगलाई चाहिँ गाह्रो भएको हो।
2: एक समाजका प्रतिनिधि र सामाजिक अभियन्ताहरूले भने नेपालमा कुलतमा परेका व्यक्तिहरूलाई छुटकारा गराउने कार्यमा सरकारी प्रयासहरू सफल हुन नसकेको दावी गर्छन्। प्रयोगकर्ताहरूको पुनर्स्थापनामा सक्रिय लागू औषध शिक्षा तथा सुधार केन्द्र नारकुनन नेपालका प्रतिनिधि वसन्त कुँवरले नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्क नै सही नभएको जिकिर गर्नुभयो।
4: सरकारी तथ्याङ्कमा ड्रग एडिक्ट कति छ भन्यो भने 1,34,000 छ। त्यो मान्छे को हो त भन्दा जो रिहाबमा छ।

0: त्यो जेलमा छ, त्यो पुलिस अस्पतालमा रेकर्डेड छ, तर बाहिर रेकर्ड नभएको 10 लाख छ। ए 10 जनामा एकजना उपचार आएको छ, यहाँ आएको उपचार आउनेहरूलाई हामी सोध्छौँ तिमीहरू कतिजनाको ग्रुप थियो र कतिजना उपचारमा गयो भने 10 मा 1 भनेपछि 10 मा 1 भएपछि ल 10 मा 1 नमानौ भने बिचमा हेऱ्यो भने पनि 7 लाख जखानी छन् नेपाल तथ्याङ्कमा 1,34,000।
1: उहाँले सरकारले प्रयोगकर्तालाई कार्यवाही गर्ने बाहेक अर्को कुनै रचनात्मक काम गर्न नसकेको बताउनुभयो।
0: नखाएकालाई खान नदिने अफिस छैन, खाएकालाई चिन्ने अफिस छैन, त्यसलाई उपचार गर्ने अफिस छैन, उपचारबाट फर्किएकालाई कारवाही गरेर सहयोग गर्ने पुनस्थापित गर्ने अफिस छैन, एउटा मात्रै अफिस सरकारको छ, कानून तोड्नेलाई कारवाही गर्ने। 5 वटा काममा एउटा 20% भयो, त्यसकारण सरकारको मेसिनरीले अहिले 20% भन्दा ड्रग रोगी उनीहरू रिलाइ नै पुलिसमा गरिरहेछ।
1: 2076 सालको तथ्याङ्क अनुसार नेपालमा रहेका कुल लागू औषध प्रयोगकर्ताहरूमध्ये सबैभन्दा बढ़ी 35% व्यक्ति 25 देखि 29 वर्ष उमेर समूहभित्रका रहेका छन्। नेपालमा हरेक 6-6 वर्षमा यो तथ्याङ्क सार्वजनिक हुने गर्दछ। पछिल्लो पटक नेपालमा 2076 सालमा तथ्याङ्क सार्वजनिक गरिएको थियो, यसपटक भने जेएनजी आन्दोलनका कारण नयाँ तथ्याङ्क सार्वजनिक गर्न नसकेको सरकारी अधिकारीहरूले बताएका छन्।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा पूरा गरेपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न राख्न आग्रह गरेको हो।
2: नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीले भोलिदेखि अनिश्चितकालका लागि अरू चिया उद्योग र बगान पनि बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम एसओपी का कारण नेपाली चिया भारततर्फ निर्यात हुन छोडेपछि झापाका चिया उद्योगीले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि थप चिया उद्योग र बगान बन्द गर्ने बताएका हुन्।
3: चितवनमा लामो समयदेखि निष्क्रिय रहेका 29 सहकारी संस्थाको दर्ता खारेज गरिएको छ। भरतपुर महानगरपालिकाले आज सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र निष्क्रिय 29 सहकारी संस्थाको दर्ता खारेज गरेको हो। यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था रहेका छन्।
2: अख्तियारले राहदानी छपाईमा अनियमितता भएको प्रकरणमा थप 2 पक्रेको छ। पक्राउ पर्नेमा जर्मनी कम्पनी मोहल बाउरका नेपाली प्रतिनिधि मनिन्द्र राज मल्ल र राजधानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य छन्। उनीहरू विरूद्ध 3 म्याद थप भइसकेको छ। अख्तियारले यसअघि राजधानी विभागका महानिर्देशक तीर्थराज खना अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्रेको थियो।
3: नक्कली सर्टिफिकेट पेश गरेको आरोपमा बाल विकास सहयोगी कार्यकर्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पाँच थरको हिलिहाङ गाउँपालिका 7 स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत संचालित बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
2: नागढुङ्गा नौ विशेष चुरूङ मार्गबाट सवारी साधन साउन महिनादेखि संचालनमा ल्याउने गरी तयारी थालिएको छ। चुरूङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा चुरूङ मार्ग संचालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो। चुरूङ मार्गभित्रका सबैजसो काम सकिसकेको छ।
3: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान र हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका महाबाई गाउँपालिका र शुभ कालिका गाउँपालिकामा रेडपान र भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्।
2: आज शेयर बजारमा नेप्से परिसूचक 0 अंकले बढ़ेको छ। पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा आज सामान्य अंकको सुधार देखिएको हो। आज नेप्से परिसूचक 0.08 अंकले बढ़ेर 2705 को बिन्दुमा कायम भएको छ। आज 3.63 अर्ब रूपियाँको शेयर कारोबार भयो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग आवश्यक परे स्ट्रेट अफ होर्मुज जलमार्गलाई पुनः बन्द गर्ने क्षमता अझै कायम रहेको अमेरिकी गुप्तचर निकायहरूको मूल्यांकनले देखाएको छ। स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यम सीएनएनले युद्ध विराम र सम्भावित सम्झौतापछि पनि क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा जोखिम पूर्ण रूपमा हटिन सकेको जनाएको छ। प्रतिवेदन अनुसार पर्सी हस्ताक्षर हुने भनिएको नयाँ सम्झौतापछि पनि इरानले आफ्नो रणनीतिक प्रभावका लागि होर्मुज जलमार्गलाई दबावको दिन बनाउन सक्ने आकलन गरिएको छ। विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी हुने यस समुद्री मार्गमा कुनै अवरोध सिर्जना भए अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित स्रोतका अनुसार इरानले पछिल्ला वर्षहरूमा खाड़ी क्षेत्रको ऊर्जा पूर्वाधार र समुद्री मार्गलाई आफ्नो रणनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गरेको सीएनएनले जनाएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
1: विश्वकप फुटबल विशेष।
4: अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप 2026 दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ। 48 टोली र 104 खेल समेटिएको यस संस्करणमा अनुभवी स्टार खेलाड़ीहरूको उत्कृष्ट कीर्तिमानी प्रदर्शनसँगै नयाँ प्रतिभाको उदयले विश्वभरका फुटबल समर्थकलाई उत्साहित बनाएको छ। आज बिहान भएको समूह जेको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 पराजित गर्दै शानदार जीत दर्ता गर्यो। खेलको मुख्य आकर्षण रहे फुटबलका जादुगर लियोनेल मेसी, जसले आफ्नो 200 अन्तर्राष्ट्रिय खेलमा शानदार ह्याट्रिक पूरा गर्दै कीर्तिमान बनाए। यो ह्याट्रिकसँगै उनले विश्वकपमा 16 गोलको कीर्तिमान पनि बराबरी गरेका छन्। गैराती भएको अर्को खेलमा फ्रान्सले पनि सेनेगललाई 3-1 हराउँदै सुखद शुरूआत गरेको छ, जहाँ किलियन एम्बाप्पेले 2 गोल गर्दै फ्रान्सका लागि इतिहासकै सबैभन्दा धेरै 58 गोल गर्ने खेलाड़ी बने। आज राति पौने 11 बजे टेक्सासमा पोर्चुगलले प्रजातान्त्रिक गणतन्त्र कंगोसँग प्रतिस्पर्धा गर्दैछ, जहाँ सबैको नजर क्रिस्टियानो रोनाल्डोमाथि रहनेछ। त्यस्तै सन् 2018 सेमी फाइनलको सम्झना दिलाउने इंग्ल्याण्ड र क्रोएसिया बीचको बहुप्रत्यक्षित भिडन्त पनि आजै राति डलासमा पौने 2 बजे हुँदैछ। भोलि बिहान पौने 5 बजे घाना र पानामा तथा पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तान र कोलम्बिया बीच पौने 8 बजे प्रतिस्पर्धा हुनेछ। यस संस्करणको अर्को विशेषता अप्रत्याशित नतिजा र साना टोलीहरूको चुनौतीपूर्ण प्रदर्शन बनेको छ। बलिया मानिएका राष्ट्रलाई दबावमा पार्ने खेलले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ भने हरेक खेलसँगै नकआउट चरणको समीकरण पनि फेरिँदै गएको छ। प्रारम्भिक खेलहरूमध्ये धेरै खेल निर्धारित समयभन्दा केही ढिलो शुरू भएका थिए। फिफाले यसपटक रंगशालामा फ्यान र खेलाड़ी बीचको सम्बन्ध सुमधुर बनाउन 360 डिग्री प्रिम्याच समारोह र नयाँ डिजिटल प्रविधिहरू भित्राएका कारण केही मिनट खेल ढिलो शुरू भइरहेको स्पष्ट पारेको छ।
3: आईसीसी महिला टी20 विश्वकपमा अहिले भारत र नेदरल्याण्डस बीच प्रतिस्पर्धा भइरहेको छ। लिड्सको हेडिङ्गे क्रिकेट मैदानमा टस जितेर नेदरल्याण्डसले पहिले फिल्डिङ रोजेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ताजा अवस्थामा 14.6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 155 रन बनाएर खेलिरहेको छ। आज भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई 9 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ। आज राति 11:15 बजे दक्षिण अफ्रिका र पाकिस्तान भेट्दैछन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभाबाट बजेट भोलि पारित हुने, छलफल र मन्त्रीको जवाफ प्रभावकारी नभएको विपक्षीको प्रतिक्रिया,
2: एल निनोको प्रभावका कारण नेपालमा मनसून आगमनमा ढिलाइ, अबको 5 दिनसम्म पनि भित्रिने सम्भावना कम,
3: काठमाडौँ प्रहरीको स्वीप अपरेशनमा 1400 बढी पक्राउ, 21 विदेशी महिला डिपोर्ट,
2: इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्न सक्ने अमेरिकी मूल्याङ्कन, सम्झौतापछि पनि जोखिम कायमै,
3: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906700. Website texasintl.edu.np.
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एनबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूको केही इस्युहरू चाहिँ छन्
0: र तेहरानले आफ्नो दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अन्तिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्दका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7ले प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7ले डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटिमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ, यो सुकुम्बासीहरूले जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ, उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काँग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
9: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले दुई हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
9: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
0: केही समय भनेको चाहिँ एक दुई साता
9: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
9: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्छ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
11: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
10: It's 9 p.m.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
1: आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामी पर्यटनको माध्यमबाट गण्डकी प्रदेशलाई कसरी समृद्ध प्रदेश बनाउन सकिन्छ, कसरी आर्थिक उन्नति गर्न सकिन्छ, यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। आजको कार्यक्रमका अतिथि हुनुहुन्छ गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख राममणि ढुङ्गानाज्यू। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: यहाँको मन्त्रालयबाट कसरी गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिन्छ, उद्योग तथा पर्यटन मन्त्रालयका गतिविधिहरूका बारेमा बताइदिनुहोस् न।
3: अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नुभयो। उद्योग तथा पर्यटन मन्त्रालय 2074 सालमा प्रदेश सरकार स्थापना भएपछि सुरुमा वन तथा वातावरण मन्त्रालयसँग संयुक्त रूपमा करिब 3 वर्ष चल्यो।
1: हजुर।
3: त्यसपछि प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयलाई छुट्टै मन्त्रालयको रूपमा मन्त्रालय स्थापना गरी विगत वर्षहरूदेखि उद्योग तथा पर्यटन मन्त्रालयले आफ्ना गतिविधिहरू गरिरहेको छ।
1: हजुर।
3: गण्डकी प्रदेश पर्यटनको सम्भावना सम्भावना भएको प्रदेश हो। यहाँ 8000 मिटर भन्दा अग्ला हिमालहरू नै पर्याप्त छन्।
1: हजुर।
3: दुईवटा संरक्षण क्षेत्र, एउटा शिकार आरक्षण पनि यही प्रदेशमा पर्छ। त्यस्तै गरी चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र प्रभावित क्षेत्रको रूपमा पनि नवलपुर क्षेत्र यही प्रदेशमा पर्छ।
1: हजुर।
3: यिनीहरूको संरक्षण गर्न मन्त्रालयले विभिन्न खालका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। हामीले पर्यटनलाई आन्तरिक पर्यटन र बाह्य पर्यटन प्रवर्धन गर्ने गरी हाम्रो मन्त्रालयले कार्यक्रम तय गरेको छ।
1: हजुर।
3: जस अन्तर्गत यस गण्डकी प्रदेशमा विगत वर्षहरूदेखि नै विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए, घरवास कार्यक्रम होस् अथवा ठूला पर्यटन व्यवसायीहरूसँग मिलेर अन्तर्क्रियाहरू हुन्, पर्यटन व्यवसाय प्रवर्धन गर्न विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अहिले हामी विशेष गरेर होमस्टे कार्यक्रम प्रवर्धन अन्तर्गत होमस्टे सञ्चालकहरूको क्षमता विकास कार्यक्रममा बढ़ी केन्द्रित छौं र धेरै होमस्टेहरूमा अहिले हामीले तालिमहरू सञ्चालन गरिरहेका छौं। यही महिना मात्रै हामीले 4 होमस्टेमा करिब 20 होमस्टेका प्रतिनिधिहरूलाई पाक शिक्षा तालिम भर्खरै सम्पन्न गरेका छौं।
1: हजुर।
3: अझै हामी केही ठाउँहरूमा त्यो कार्यक्रम गर्न बाँकी नै छ। ती होमस्टे सञ्चालकहरूलाई नेतृत्व विकास तालिम दिँदैछौ हामी। करिब प्रदेशभित्रमा 3-4 जिल्लामा हामी त्यो दिन्छौ। त्यस्तै सूचना प्रविधि सम्बन्धी तालिमहरू हामी दिँदैछौ। त्यस्तै गरी हामी सांस्कृतिक सम्बन्धी तालिमहरू पनि नमूनाको रूपमा यो वर्ष हामी शुरूआत गर्दैछौं।
1: यी पर्यटकीय गन्तव्यहरूका पनि कुरा आउँछन्, गन्तव्य पहिचान गर्ने, त्यसलाई प्रचार प्रसार गर्ने काममा मन्त्रालयले के गरिरहेको छ, त्यो गतिविधिका बारेमा?
3: विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरू मन्त्रालयले गरेको छ।
1: हजुर।
3: यही मंगिरमा मात्रै भारतीय दूतावाससँगको सहकार्यमा दोस्रो पर्यटन मिट पोखरामा सम्पन्न भयो।
1: हजुर।
3: त्यसमा भारतका पर्यटक व्यवसायसँग सम्बन्धित धेरै व्यक्तित्वहरू यहाँ आउनुभएको थियो र पोखराका पर्यटन व्यवसाय पर्यटन परिषदको चाहिँ समन्वयमा मन्त्रालयको सहकार्यमा त्यो काम सम्पन्न भयो। हामीले विदेशी पर्यटकहरू भित्र्याउनको निम्ति पनि त्यो एउटा कोसे ढुङ्गाको रूपमा साबित हुन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका थियौं। त्यो अनुरूप भएको छ। भारतीय पर्यटकहरू नेपालभित्र निक्रम बढ़ेको छ। यस्तै गरी पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसारको निम्ति पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौं। गत साल मात्रै 11 जिल्लाले आफ्ना जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको डकुमेन्ट्री तयार गरेर अहिले हामीले युट्युबहरूमा हेर्न पाउँछौं।
1: हजुर।
3: त्यो मार्फत पनि हामीले प्रचार प्रसार गरेका छौं। त्यस्तै गरी विभिन्न पर्चा पम्पलेट बुकलेटहरू तयार गरेर वितरण गर्ने कामहरू पनि हामीले गरेका छौं र पर्यटकीय गन्तव्यसम्म पुग्नको निम्ति कतिपय ठाउँमा भौगोलिक विकटता, अप्ठ्यारो, बाटोघाटोको कमी आदि इत्यादि कुराहरूले गर्दाखेरि हाम्रो विगतसम्म त निर्देशनालय थियो र 11 जिल्ला र 12 कार्यालयबाट पदमार्ग निर्माण अनि विभिन्न ठाउँहरूमा पार्क निर्माण अनि त्यस्तै गरी मठ मन्दिरहरूको जीर्णोद्वार पुनर्संरचना जस्ता कामहरू पनि हामीले गरिरहेका छौं। प्रदेश सरकारले त्यतातिर पनि लगानी गरिरहेको छ। गत साल मात्रै हामीले गजेन्द्र मुख्य धाम त्रिवेणीबाट मुक्तिनाथसम्मको धार्मिक पदयात्रा सम्पन्न गर्यौं, जसमा 6 ठाउँमा हामीले चाहिँ धार्मिक प्रवचनहरू धार्मिक सभाहरू पनि सम्पन्न गर्यौं। काली गण्डकीको सभ्यताको बारेमा
1: हजुर
3: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेको छ। पर्यटकीय स्थलहरूको प्रवर्धन गर्ने काममा पनि गण्डकी प्रदेश सरकारले लगानी गरिरहेको छ।
1: पर्यटकहरू त कोही साहसिक खेल मन पराउने पर्यटक हुनुहुन्छ, कोही हिमाल आरोहण गर्ने पर्यटकहरू हुनुहुन्छ, कोही धार्मिक पर्यटकहरू हुनुहुन्छ, होइन विभिन्न किसिमका पर्यटकहरू हुनुहुन्छ। कुनै पनि क्षेत्रको भ्रमण गर्दाखेरि उहाँहरूलाई बीचमा आइपर्ने खालका स्वास्थ्य समस्याहरूका कुराहरू, शान्ति सुरक्षाका कुराहरू, यस्ता यस्ता कुरामा कसरी त्यहाँको स्थानीय सरकारसँग सहकार्य गर्नुभएको छ, मन्त्रालयले यी विषयमा कसरी सोचिरहेको?
3: धन्यवाद, महत्वपूर्ण प्रश्न सोध्नुभयो। वास्तवमा पर्यटन भन्ने बित्तिकै अन्य विषय वस्तुहरू स्वत यहाँ जोडिन्छन्। सुरक्षाका शान्ति सुरक्षाका कुरा जोडिन्छन्, त्यस्तै गरी धार्मिक अवस्थाका कुराहरू जोडिन्छन्, स्वास्थ्यका कुराहरू जोडिन्छन्। हामी हाम्रो प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका निकायहरू र स्थानीय तहले सञ्चालन गरेका निकायहरूमा हाई अल्टिच्युडमा जोगिनको लागि चाहिने औषधिहरू हाम्रा हेल्थ पोस्टहरूमा पाइन्छ, जिल्ला अस्पतालहरूमा पाइन्छ, प्रादेशिक अस्पतालहरूमा पाइन्छ। त्यस्तै गरी शान्ति सुरक्षाको सन्दर्भमा हामीले संघीय शान्ति सुरक्षा दिने निकाय नेपाल प्रहरीसँग कोअर्डिनेसन गरेर हामीले काम गरेका छौं। अलिकति साहसिक पर्यटनको सन्दर्भमा विशेष गरेर कास्की र पर्वत जिल्ला
1: हजुरमा
3: बन्जी जम्प लगायतका चाहिँ एकदम साहसिक खेलहरू छन्, ती खेलहरू प्रवर्धन गर्न पनि हामीले चाहिँ सहयोग गरेका छौं। त्यसपछि विभिन्न ठाउँहरूमा जान, धार्मिक ठाउँहरूमा जान केबल कारहरू छन्, ती केबल कारहरूलाई पनि प्रवर्धन गर्ने सन्दर्भमा हामीले निजी क्षेत्रबाट भएका ती क्रियाकलापहरूलाई पनि हामीले चाहिँ करको दायरा होस् अथवा विभिन्न कुराले उनीहरूलाई चाहिँ हामीले केही राहत हुने गरी कार्यक्रमहरू अगाडि बढ़ाएका छौं। यसरी हामीले चाहिँ समन्वय गरिरहेका छौं। धार्मिक पर्यटनको सन्दर्भ, गण्डकी प्रदेश धार्मिक पर्यटनको सन्दर्भमा पनि असाध्यै महत्वपूर्ण हो। सँगसँगै कृषि पर्यटन, पर्यटन र आरोग्य पर्यटनलाई पनि अहिले गण्डकी प्रदेश सरकारले केही महत्व दिँदै उद्योग तथा पर्यटन मन्त्रालय मार्फत केही कार्यक्रमहरू सञ्चालन हुँदैछन्।
1: कतिपय गुनासाहरू के पनि सुन्न आउँछन् भने हाम्रो गाउँठाउँमा हेर्न लायक, घुम्न लायक ठाउँहरू छन्, हाम्रो गाउँठाउँका ती पर्यटकीय स्थलहरूको पहिचान गराइदिन, प्रचार प्रसार गराइदिन, स्तर उन्नति गराइदिन, पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारको नजर पुगेन, त्यसमा पनि पर्यटन मन्त्रालयको नजर पुगेन भन्ने किसिमका गुनासाहरू आउँछन्। नयाँ नयाँ पर्यटकीय स्थलको पहिचानमा यहाँहरूले के गर्नु भएको छ?
3: नयाँ नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने सन्दर्भ नै हाम्रा 11 जिल्लामा रहेका कार्यालयहरूले काम गरिरहेका छन्।
1: हजुर,
3: कुनै पनि त्यो नयाँ ठाउँ, सम्भावना भएका ठाउँमा पूर्वाधारहरू निर्माण गर्ने, पदमार्गहरू निर्माण गर्ने, त्यो ठाउँमा पार्कहरू निर्माण गर्ने लगायत क्षेत्रमा चाहिँ प्रदेश सरकारले लगानी गरेको छ। वास्तवमै तपाईँले भन्नुभए जस्तै स्रोत साधनको कमी, राज्यका तीन तहका सरकारको समन्वय र अलिकति स्रोतको पनि सुनिश्चितताले गर्दा जति हामीले गर्न सक्ने पर्ने थियो त्यति हुन नसकेको कुरा सत्य हो। तर यो क्रमशः पाइपलाइनमा छन्। हामी हाम्रा योजना यो वर्ष कहाँ के गर्ने, अर्को वर्ष कहाँ के गर्ने, अर्को वर्ष के गर्ने भनेर हाम्रा पञ्चवर्षीय योजनाले हामीलाई निर्दिष्ट गरेको छ। यो वर्षको निम्ति हाम्रो प्रदेश सरकारको नीति तथा कार्यक्रमले करिब करिब बुना नम्बर 35 बुना नम्बर 45 मैले अब यो सबै यहाँ पढेर अथवा चाहिँ वाचन गरेर सम्भावना भएन, यसरी बुना नम्बर 35 पर्यटन र उद्योग क्षेत्रलाई चाहिँ कसरी प्रवर्धन गर्न सकिन्छ र यहाँ के गर्न सकिन्छ भन्ने कुराहरू नीति तथा कार्यक्रममा आएका छन्, बजेट वक्तव्यमा आएका छन् भने नीति कार्यक्रमको बुना नम्बर 39 पनि हामीले गण्डकी प्रदेशको पर्यटन नीति के हो भन्ने कुरा नीति कार्यक्रमले प्रश्न पारेको छ। मैले यही कुरा जानकारी गराउन चाहन्छु।
1: निजी क्षेत्रबाट पर्यटन व्यवसायमा लाग्नेहरू, पर्यटन उद्योगीहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूका गुनासाहरू के छन् भने ओहो भ्रमण वर्ष भनेर हामीले यति लगानी गरेर होटल खोल्यौं, अब हामीलाई ब्याङ्क ब्याजदरमा पनि त्यही किसिमको चरको ब्याजदरमा परियो, फसियो, पर्यटकहरू जति लक्ष्य अनुसार आउनु भएन, अनि त्यस्तै महामारी कोविड जस्ताले त्यसै थला परेकाले हामीलाई कम्तीमा गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयको नजर सकारात्मक भइदिएदेखि केही राहत हुन्थ्यो कि भन्ने गुनासा छन्। उहाँहरू आशावादी हुनुहुन्छ पर्यटकीय राजधानी पोखरा घोषणा भइसकेपछि त अब त केही होला, अब त केही होला भनेर लगानी विस्तार गर्दै गयो, निराशामा परिणत भएको छ भन्ने खालका गुनासा पनि छन्। कसरी सम्बोधन गर्नुभएको छ निजी व्यवसायीहरूलाई?
3: धन्यवाद सर। यो वास्तवमा के छ भन्नुहुन्छ भने हामी नेपालीहरूको एउटा दुर्भाग्य पनि भन्नुपर्छ।
1: हजुर,
3: पर्यटन व्यवसायले एउटा चाहिँ राम्रो फर्को मार्दै गइरहेको थियो।
1: हजुर,
3: त्यो बेलामा कोविडले चाहिँ हामीलाई चाहिँ धेरै धराशायी बनायो।
1: हजुर,
3: त्यो बेला प्रदेश सरकारले व्यवसाय प्रवर्धन कोष मार्फत अलिकति ऋण हुँदै गएको पर्यटन उद्योगलाई उकास्नको लागि सरल ब्याज दरमा कर्जा उपलब्ध गराउने देखुन्ट नीति अवलम्बन गर्दै हामी अगाडि बढ़िरह्यौं। अब अहिले अलिकति विश्वमै देखिएको आर्थिक मन्दीको प्रभाव पर्यटन क्षेत्रमा राम्रै परेको छ, यसमा हामीले स्वीकार गर्नुपर्छ। र अब यसको निम्ति पनि आगामी बजेटहरूमा के कसरी यो आर्थिक मन्दीको प्रभावलाई कम गर्न सकिन्छ र पर्यटन उद्योगलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने सन्दर्भमा उद्योग तथा पर्यटन मन्त्रालयले आफ्ना नीतिहरू अबको कार्यक्रममा पनि ल्याउनेछ, हामी होमवर्क गर्दैछौ। त्यस्तै गरी प्रवर्धनको निम्ति हामीले व्यवसायीहरूसँग अन्तर्क्रिया छलफल, त्यसपछि जाउँ पोखरा भन्ने कार्यक्रम, पहिला घरदेश अनि परदेश भन्ने चाहिँ कार्यक्रमहरू हामीले चाहिँ ल्याइरहेका छौं। यही वर्ष पनि पालिकासँग समन्वयमा हरबुजोङ गाउँपालिका मुस्ताङसँग समन्वय गरेर हामीले पहिला घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्न गइरहेका छौं। यस्तै पर्यटन प्रवर्धनकै निम्ति विभिन्न ठाउँमा जाउँ पोखरा कार्यक्रम लिएर विभिन्न चाहिँ निजी क्षेत्रका व्यक्तित्वहरूसँग समन्वय गर्दै हामी अगाडि बढ़ेका छौं। यस्तै गरी कोशी प्रदेश र गण्डकी प्रदेशको एक आपसमा पर्यटन प्रवर्धनमा के गर्न सकिन्छ भनेर एउटा संयन्त्र निर्माण भएको छ। त्यस्तै गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सन्दर्भमा पनि संयुक्त एउटा कार्यदल बनेको छ र त्यो कार्यदलले आफ्ना कामहरू गरिरहेको छ। त्यस्तै राम्री क्षेत्र उत्तर वाहिनीमा र काली गण्डकी ठ्याक्कै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा बग्ने क्षेत्रमा दुईटै प्रदेशबाट हामीले त्यो काली गण्डकी सभ्यतालाई कसरी जोगाउन सक्छौं र त्यहाँ पर्यटक आकर्षण कसरी गर्न सक्छौं भनेर त्यो गठन भएको कार्यदलले पनि काम गरिरहेको अवस्था।
1: जसरी विदेशी पर्यटकहरू नेपालमा आउनुहुन्छ, त्यस्तै गरी स्वदेशी पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा जानुहुन्छ, त्यसले गर्दा आर्थिक चलायमान हुन्छ र समृद्ध गण्डकी प्रदेश, समुन्नत गण्डकी प्रदेश बनाउनमा टेवा पुगेको छ। समग्र पर्यटनको राजधानी पोखरालाई समेत घोषणा गरिएको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई हेर्ने दृष्टिकोणमा अलिकति भेदभाव, नेपाली पर्यटकलाई कम आकलन गरिएको भन्ने गुनासाहरू पनि आउँछन्। यसमा तपाईँहरूको दृष्टिकोण के छ?
3: स्वाभाविकै रूपमा के हो भने, पहिलो कुरो त पर्यटक भनेपछि स्वदेशी या विदेशी भनेर चाहिँ विभेद गर्न पाइँदैन।
1: हजुर,
3: यति हो, विदेशी पर्यटकहरूको निम्ति छुट्टै खालको मापदण्ड छ, त्यो संघीय सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आउँछन् र त्यसलाई चाहिँ गण्डकी प्रदेशमा भित्र्याउन हामीले बढी चाहिँ के गर्न सक्छौ भनेर सोच्ने र उनीहरूलाई भित्र्याउन पहल गर्ने एउटा माध्यम होला।
1: हजुर,
3: त्यो बाहेक पर्यटक चाहिँ विदेशी र स्वदेशी भनेर विभेद गर्न हुँदैन, मन्त्रालयको नीति पनि त्यो छैन। मलाई लाग्छ पोखरा र यो आसपास क्षेत्र गण्डकी प्रदेशमा स्वदेशी पर्यटक र विदेशी पर्यटक भनेर त्यस्तो विभेद छ जस्तो मलाई लाग्दैन।
1: अब पर्यटकहरूले त कतिपय म्यापको आधारमा हिँड्नु भयो होला, तथापि कतिपयले पथ प्रदर्शकहरू, बाटो देखाउने पर्यटकका ती लत्ता कपड़ा सामानहरू बोक्ने पथ प्रदर्शकहरूको सहयोग पनि उहाँहरू नजानेका ठाउँ घुम्न जानै पर्ने ठाउँहरूमा जानुहुन्छ। ती पथ प्रदर्शकहरूलाई पनि दक्ष बनाउन पर्यो, मिजासिलो बोली बोल्न सिकाउन पर्यो, भाषा सिकाउन पर्यो, कहाँ गएर सुलभ तरिकाले पर्यटकलाई अप्ठ्यारो नपर्ने गरी पर्यटक खुशी बनाउन पर्यो, ती कुराहरूको तालिम दिनुहुन्छ कि दिनुहुन्न तपाईँहरूले?
3: यसमा चाहिँ अहिले औपचारिक रूपमा मन्त्रालयबाट त्यो खालको तालिम भएको छैन, तर मन्त्रालयसँग समन्वय गरेर त्यो कामहरू निजी क्षेत्रले नै गरिरहेका छन्। पर्यटनसँग सम्बन्धित जस्तो पोखरामा पर्यटन परिषद भयो, 15 पर्यटनसँग सम्बन्धित संस्था छाता संगठन पोखरा पर्यटन परिषद हो, यी सबै समन्वय हामी आवश्यक परेको ठाउँमा केही आर्थिक रूपमा चाहिँ हाम्रो सहयोग रहन्छ। प्रत्यक्ष रूपमा मन्त्रालयले यो खालको चाहिँ तालिमहरू चलाएको छैन, तर ती तालिमहरू चलाउने ठाउँहरूमा ल यस्तो आवश्यकता पर्यो अथवा बजेटको अभाव अथवा अन्य समन्वय पाठ्यक्रम यी इत्यादि कुराहरूमा संघीय सरकारसँग समन्वय गरेर यी कामहरू गरे।
1: यहाँलाई संघ सरकारको हेर्ने दृष्टिकोण कस्तो छ? कस्तो समन्वय चलिरहेछ संघ सरकार र प्रदेश सरकारको?
3: अब संघीय सरकारबाट अहिलेसम्म प्रदेश चलेको संघीय सरकारले अनुदानले हो, त्यसो भएर प्रदेश सरकारलाई संघीय सरकारले सहयोग नगरेको त भन्नै मिलेन।
1: हजुर,
3: मुस्किलले 2% भन्दा हामीले राशि उठाउन सकेका छैनौं टोटल बजेटमा।
1: हजुर,
3: भनेपछि संघीय सरकारले सहयोग नगरेको भएन, संघीय सरकारले बनाएकै नीति अन्तर्गत हामीले थप स्पष्ट पारेर पर्यटन नीति बनाउने हो। हाम्रो यो पर्यटन नीति बनाउने काम पनि करिब करिब अन्तिम चरण